0: 88.9 पर ये रेडियो आपकी आवाज है।
1: मोहतरम सामाईन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को तीन ग्रोहों में तकसीम फरमाया है, नंबर एक मोमन, नंबर दो काफिर और नंबर तीन मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुँचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूँ कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज़ लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़े आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमिनों को चकमा देते हैं मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मोहतरम सामईन, ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था। और ये कि जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए किसी भी बात का यकीन कोई माने नहीं रखता। सूरतुल बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज था, खुदा ने इनका मर्ज और ज़्यादा कर दिया और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से ज़ाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सुरुल हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मजीद फरमाता है सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो तो कहते हैं हम तो इसलाह करने वाले हैं। देखो ये बिलाशुबा मुफसद हैं लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ। सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। मोहतरम सामईन, ईमान की कसौटी ये है और काबिल कबूल ईमान सिर्फ वो है जो कि सहाबा कराम की तरह का हो। गौर फरमाइए कि सहाबा कराम की कितनी इज़्ज़त अफजाई है। अल्लाह ताला ने मुनाफिकीन की एक और किस्म इस तरह बयान फरमाई सूरतुल बकर की आयत नंबर 14, 15 और 16 का तर्जमा, और ये लोग जब मोमिनों से मिलते हैं तो कहते हैं हम ईमान ले आए हैं, और जब अपने शैतानों में जाते हैं तो इनसे कहते हैं हम तुम्हारे साथ हैं और हम तो उनसे हंसी किया करते हैं। ये मुनाफिकों से खुदा हंसी करता है और इन्हें मोहलत दिए जाता है कि शरारत और सरकशी में पड़े बहक रहे हैं। ये वो लोग हैं जिन्होंने हदायत छोड़कर गुमराही खरीदी तो ना तो इनकी तजारत ही ने कुछ नफ़ा दिया और ना ही वो हिदायत याब हुए। बस अल्लाह ताला मुनाफिकीन को मोहलत दे रहा है कि वो मुनाफ़िकत से बाज आ जाएं, और इसने इन्हें मोमिनीन की दुश्मनी के अंधेरे में भटकता हुआ छोड़ दिया है। ये लोग वो हैं जो हदायत के बदले गुमराही खरीद रहे हैं और ये सिर्फ नुकसान का सौदा है। इसके बरक्स आइए देखिए कि अल्लाह ताला मोमन मर्दों और मोमन औरतों के बारे में कुरान मजीद में क्या इरशाद फरमाता है। सूरतुल हदीद की आयत नंबर 12 का तर्जमा है कि जिस दिन तुम मोमन मर्दों और मोमन औरतों को देखोगे कि इनके ईमान का नूर इनके आगे आगे और दाहिनी तरफ चल रहा है तो इनसे कहा जाएगा कि तुमको बशारत हो कि तुम्हारे लिए आज बाग हैं जिनके नीचे नहरें बह रही हैं और इनमें हमेशा रहोगे और यही बड़ी कामयाबी है। मोहतरम सामईन, यहाँ कई बातों की वजाहत ज़रूरी है। हम देखते हैं कि मोमन मर्दों और मोमन औरतों के अजर यकसा हैं। रोशनी उनके दाहिनी तरफ होगी यानी इनका आमाल नामा इनके सीधे हाथ में दिया जाएगा, और रोशनी یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے۔ نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے۔ اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے۔ مثلاً حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں، قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا۔ ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا، جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون، حامان اور فرعون کے ساتھ کیا جائے گا۔ ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورۃ کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی۔ اس طرح ہر نیک متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا، جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا۔ اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13، 14 اور 15 کا ترجمہ، اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں، تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو، پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی، تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے، تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے، اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا، یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا، تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا، تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو اور یہ بہت بری جگہ ہے۔ محترم سامعین، ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی، لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی۔ یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے۔ سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجیے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں، لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے، جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا، کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو اس کے اپنے قد کے برابر نور عطا ہوگا۔ سورۃ الحدید کی آیت نمبر 17 میں اللہ تعالیٰ نے فرمایا کہ جان رکھو کہ خدا ہی زمین کو اس کے مرنے کے بعد زندہ کرتا ہے، ہم نے اپنی نشانیاں تم سے کھول کھول کر بیان کر دی ہیں تاکہ تم سمجھ سکو۔ محترم سامعین، یہاں اللہ تعالیٰ ہمیں یاد دہانی کرا رہا ہے کہ جس طرح وہ مردہ زمین کو دوبارہ زندہ کر سکتا ہے، اسی طرح وہ منافقین کے مردہ دلوں کو بھی زندہ کر سکتا ہے اگر وہ سچے دل سے اپنے گناہوں سے توبہ کر کے راہ راست پر آ جائیں۔ میں دعا کرتا ہوں کہ اللہ تعالی ہمیں اور آپ سب کو نیکی کی توفیق عطا فرمائے اور ہمیں نفاق سے بچائے، ہمیں صحیح معنوں میں سچا اور پکا مسلمان بنائے، تاکہ ہم سب کو بھی بروز قیامت اللہ تعالی وہ نور عطا فرمائے جس کی روشنی میں ہم سب جنت الفردوس میں داخل ہو سکیں۔ آمین۔

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। सामने नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है जो अदार आपकी आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर है। 10/5/2026 का प्रोग्राम है। सामने नाज़रीन, आपको पता है कि आप सोशल मीडिया को देखते रहते हैं, वेबसाइट्स को देखते रहते हैं, आप पाक अम्बेसी की वेबसाइट को भी देखते रहते हैं। तो ये मार्का हक का जो आपने लोगो देखा होगा, टाइटल देखा होगा, आज 10 तारीख के हवाले से तो बातें चल रही हैं प्रोग्राम के हवाले से, तो हमने कहा क्यों ना हम अपने सफ़ीर मोहतरम से पूछें वो अपनी कौम को, अपने लोगों को क्या पैगाम देंगे। शुएब सरवर साहब, आपको अदारा आपकी आवाज़ पर एक बार फिर खुशामदीद कहते हैं।
2: अस्सलाम वालेकुम जी राजा साहब, बहुत बहुत शुक्रिया।
1: मोहतरम अम्बेसडर साहब, आज मार्का हक जो है वो प्रोग्राम हो रहा है, मनाया जा रहा है पाकिस्तान अम्बेसी में, दावते आम है, तो इस पर आप क्या कहेंगे?
2: जी आज दोपहर को अम्बेसी में 2 बजे जी इवेंट है, और जो 1 साल पहले भारत ने पाकिस्तान पे जो हमला किया था और जिस तरह हमने उसका जवाब दिया, आज हम उसका एक सेलिब्रेट कर रहे हैं, और अब की पाकिस्तान की मुसल्ला फौज को, पाकिस्तान के अवाम को और इदारों को और लीडरशिप को खराज तहसीन पेश कर रहे हैं कि जिस तरह कौम ने यकजा होकर साल पहले दुश्मन के जो नापाक अजायम को नाकाम बनाया था, तो उसके सिलसिले में एक इवेंट है। और मुझे उम्मीद है कि जो पाकिस्तानी डेनमार्क में रहने वाले हैं वो इसमें भरपूर शिरकत करेंगे, और उसके अलावा मुझे ये पता लगा है कि जो पाकिस्तानी एक कम्युनिटी की तरफ से कार रैली भी है एक, और वो भी इन द एंड वो कंक्लूड अम्बेसी में करेंगे, तो मैं उनको भी वहां वेलकम करूंगा।
1: बिल्कुल सरवर साहब, ये सारी चीजें हो रही हैं, लोग जोशो खरोश से इस पर आना चाहते हैं, तो ये किसी मखसूस के लिए दावत तो नहीं है ना, ये दावत आम है ना?
2: जी जी, तमाम लोगों के लिए दावत है, जो तमाम पाकिस्तानी जो यहाँ रहते हैं डेनमार्क में वो आए और शिरकत करें।
1: सफीर मोहतरम, आपका बहुत शुक्रिया, आप अपने कीमती टाइम से आपने हमारे सामाइन को मुखातिब किया।
2: थैंक यू जी, थैंक यू राजा साहब।
1: सामान्य नाज़रीन, ये थे सफीर पाकिस्तान शुएब सरवर साहब, जिन्होंने बिल्कुल ओपन पैगाम दिया है, ये दावत आम है, रैली का भी उन्होंने जिक्र किया, रैली को वेलकम भी करेंगे और 2 बजे अम्बेसी में भी जो है वो आपको वेलकम करेंगे। तो ये सारा मिला जुला जो ये प्रोग्राम है, ये सब के लिए, ये सब का प्रोग्राम है, आपका अपना प्रोग्राम है, ये किसी मखसूस बंदे का प्रोग्राम नहीं, ये किसी मखसूस किसी तंजीम का प्रोग्राम नहीं, ये पाकिस्तानियों का प्रोग्राम है, ये फौज पाकिस्तान से हज़ार यकजहती का प्रोग्राम, ये मार्का हक का प्रोग्राम है। सामान्य नाज़रीन, आपको जोगदार जोग जो है वो अम्बेसी में जाना चाहिए, रैली में शामिल होना चाहिए, हमारे साथ साथ रहिएगा।
3: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। सामिन नाज़रीन, आज का प्रोग्राम लाइव लेकर आता रहा आपकी आवाज़ के स्टूडियो से आपकी खिदमत में हाजिर है। 10/5/2026 का प्रोग्राम है। यहाँ डेनमार्क में दिन के 11:20 हो चुके हैं और पाकिस्तान में 2:20 हो चुके हैं। सामिन नाज़रीन, आपको पता है तारीख से काम है, पाकिस्तान की जो एक बहुत बड़ी तंजीम है जिसकी बुनियाद शहजादा उस्मान साहब ने रखी, इसकी शाखें पूरे पाकिस्तान में, पूरे यूरोप में, तो उन्होंने पिछले दिनों मुतवातर जो रैलियाँ निकाल रहे हैं, और सबसे आखिर में जब वो कराची गए तो बहुत बड़ी रैली थी उनकी कराची में। आज भी हमें सुनने में मिल रहा है कि आज भी वो कराची में रैली निकालेंगे, तो हमने कहा क्यों ना शहजादा उस्मान साहब पूछा जाए। शहजादा उस्मान साहब, आपको अदारा आपकी आवाज पर एक बार फिर खुशामदीद कहते हैं।
4: राय साहब, बहुत शुक्रिया आपका और आपकी नाजरीन को भी मेरी तरफ से अस्सलाम वालेकुम।
1: शहजादा साहब, जरा तफसील बताएं, आज 10 तारीख है और आज आप क्या कहेंगे, क्या पैगाम देंगे डेनमार्क के लोगों को?
4: आज पाकिस्तानी कौम के लिए बहुत बड़ा दिन है, ये 10 मई मार्का हक जो है ये 1965 की जंग के बाद सबसे बड़ा मार्का है, और हम सब समझ रहे हैं कि जैसे पाकिस्तानी कौम या मुसलमान जो उम्मत मुसलमान है वो 2 ईदें मनाती थी, अब वो 3 मनाया करेगी। इस 10 मई को भी एक 3 तीसरी ईद का जो है ना जश्न पूरी दुनिया में जैसे मनाया जा रहा है और मनाया जाएगा आगे क्यामत तक, क्योंकि इस दिन को पाकिस्तान ने एक जो एशिया का गुंडा बन चुका हुआ था मोदी, उसका गरूर तोड़ के जमीन के अंदर घुसेड़ा। इस दिन 10 मई के महीने में 2025 में जो उसने पहलगाम का एक ड्रामा निचाया और पाकिस्तान के ऊपर इल्जाम तराशी करनी शुरू कर दी, पूरी दुनिया में प्रोपोगंडा करना शुरू कर दिया, और जिस पर मैं सलाम पेश करता हूं, पाक फौज ने सब्र का तहमल का मुजाहरा करते हुए پہلے دنیا کو بتایا کہ یہ اس کا مکروہ چہرہ ہے, یہ پاکستان کے اوپر پروپیگنڈا کر رہا ہے. اور اس کے بعد پھر جب انڈیا باز نہیں آیا تو پھر ڈی جی آئی ایس پی آر نے جس طرح کہا تھا کہ جب ہم کریں گے تو دنیا بتائے گی, ہمیں بتانے کی ضرورت نہیں پڑے گی, پھر وہی ہوا کہ پاکستان نے ان کے 5 رافیل طیاروں کو گرایا اور فتح میزائلوں نے انڈیا کی درو دیوار جو ہے وہ کھلا کے رکھ دیے. اور آج ہم اس دن کے موقع پر پوری قوم کو مبارکباد بھی پیش کرتے ہیں اور خراج تحسین پیش کرتے ہیں اس عظیم قائد, اس امت مسلمہ کے لیڈر کو, فیلڈ مارشل چیف آف ڈیفنس فورسز حافظ سید آصف منیر صاحب کو, جن کی قیادت میں یہ سب کچھ ہوا ہے. اور ہم سمجھتے ہیں کہ آج کا دن جتنا بھی جوش و جذبے سے منایا جائے وہ کم ہے. اور الحمدللہ جیسے آپ نے فرمایا کہ استحکام پاکستان اوورسیز فورم ایک تحریک کا جو ہے وہ وجود اپنا چکی ہے پورے یورپ میں, برطانیہ میں, اور اب پاکستان کے اندر بھی مختلف شہروں کے اندر انہوں نے اپنے چیپٹر بنانے شروع کر دیے ہیں فورم نے. کراچی میں ہم نے حالیہ ابھی بہت بڑی 26 اپریل کو ریلی نکالی, سینکڑوں گاڑیاں, اور ایک کنونشن کیا گیا جس میں باضابطہ طور پر پاکستان میں الحمدللہ استحکام پاکستان اوورسیز فورم اور تحریک استحکام پاکستان سے ہم نے ادھر بنیاد رکھی ہے. اور انشاءاللہ تعالی اسی طرح گجر خان کے اندر, کھاریاں کے اندر, اور یہ سلسلہ جو ہے وہ ستمبر سے ہم شروع کر رہے ہیں پاکستان کے تمام شہروں کے اندر جو ہے وہ اس تنظیم کو, غیر سیاسی فورم کو, اس تحریک کو لے کے جائیں گے. اور اس کا مقصد صرف ایک ہے, پاکستان کی بقا, پاکستان کی سلامتی, پاکستان کی سربلندی اور فوج پاکستان کے شانہ بشانہ کھڑے ہونا. کیونکہ اب ہمیں وقت آ گیا راجہ صاحب کہ ہم لوگ جو ہیں وہ سیاسی جماعتوں سے بالاتر ہو کر جو ہے وہ پاکستان کا ساتھ دے. اور یہ استقامت پاکستان کا بھی یہی پیغام ہے, یہی اس کی جماعت ہے پاکستان, اور پاکستان کی سربلندی اور پاکستان کے سافٹ ایمج کے لیے اور مظلوم کشمیریوں کی آواز بننے کے لیے اور مودی کا مکروہ چہرہ دنیا میں بے نقاب کرنے کے لیے انشاءاللہ تعالی یہ جدوجہد جو ہے وہ دیار غیر میں بھی جاری و ساری ہے, اور اب پاکستان کے اندر بھی نوجوانوں کو شعور دینے کے لیے, نوجوانوں کو سبز خلالی پرچم کے نیچے اکٹھا کرنے کے لیے انشاءاللہ تعالی اپنا کردار ادا کرتے رہیں گے. سر
1: میرا آخری سوال ہے شہزادہ عثمان صاحب آپ سے, کہ آپ نے پہلے یورپ کو بیس بنایا, اسپین سے بنیاد رکھی, پھر آگے چلے اسکینڈینیویا کی طرف آئے, آگے بڑھتے رہے, اب آپ نے بیس اپنا پاکستان کو بنایا, اور آج پروگرام آپ کا کرنے ہونے جا رہا ہے کراچی میں, تو لوگ پاک افواج کے متعلق اور آصف منیر صاحب کے متعلق کیا کہتے ہیں, فیلڈ مارشل جو ہے ہمارے؟
4: سر اس وقت 99% لوگ جو ہیں وہ فیلڈ مارشل چیف آف ڈیفینس فورسز حافظ سید آصف منیر کے شانہ بشانہ کھڑے ہیں. 1% وہ لوگ ہیں جو انڈین را کے ایجنٹ ہیں, جو پاکستان کا لبادہ تو اوڑا ہوا ہے لیکن اندر سے جو ہے مودی کی زبان بولتے ہیں. اور انشاءاللہ تعالی وہ جو 1% لوگ ہیں ان کو بھی زمین دوز ہم کر دیں گے, ان کا پروپوگنڈا میڈیا کے اوپر بھی ہم توڑیں گے, اور انشاءاللہ تعالی یورپ کے اندر بھی توڑیں گے, اور پاکستان کے اندر بھی جو وہ ہماری صفوں کے اندر وہ اپنی کالی بھیڑے کھڑی کر دیتے ہیں ان کو بھی بے نقاب کریں گے اور قوم کے سامنے لے کے آئیں گے. اور آج الحمدللہ میں سلام پیش کرتا ہوں استقام پاکستان اوورسیز فورم کی ٹیم کو, اسپین کے اندر بہت بڑی ریلی اور سیمینار ہو رہا ہے, اسی طرح یونان میں استقام پاکستان اوورسیز فورم کا جو ہے وہ پروگرام ہو رہا ہے, اسی طرح پاکستان کے اندر جو ہے کراچی کے اندر آج پھر جو ہے وہ کراچی چیپٹر جو ہے وہ ریلی نکالنے جا رہا ہے. تو یہ سلسلہ یہ مئی کا مہینہ جاری اور ساری رہے گا, بیلجیم میں بھی پروگرام ہوگا, فرانس میں بھی ہوگا, اور اٹلی میں بھی انشاءاللہ تعالی پروگرام کریں گے ہم.
1: شہزادہ عثمان صاحب آج ڈنمارک میں بھی ریلی نکل رہی ہے, تو ریلی کا اختتام جو ہے پاکستان امبیسی کے سامنے ہوگا, اندر ہوگا, سفیر محترم ان کو ویلکم کریں گے, آپ کیا میسج دیں گے؟
4: سر بہت بڑی اچھی بات ہے, میں سمجھتا ہوں کہ یہ جو ڈنمارک میں ریلی نکل رہی ہے جو بھی نکال رہے ہیں تمام لوگوں کو, دیکھیں جی ہر بندے کا فرض بنتا ہے کہ وہ پاکستان کے لیے پاکستان کا پرچم تھام کے باہر نکلے, وہ چاہے کسی جماعت سے تعلق ہے چاہے کسی اور فورم سے تعلق ہے, پاکستان کے لیے کام کرے اور آپس میں محبتیں بانٹے, آپس لوگوں کو اکٹھا کر کے ایک جان ہو کر جو ہے وہ سبز خلالی پرچم کے نیچے سب اکٹھے ہوں, اور کوئی بھی پاکستان کا نام لیتا ہے ہم اسے سلام پیش کرتے ہیں, سلوٹ پیش کرتے ہیں, اس کا کسی بھی جماعت سے تعلق ہے, کسی بھی فورم سے تعلق ہے, لیکن خالصتاً مغل پاکستان کے، اگر وہ لبادہ اوڑھ کر وہ استعمال کر رہا ہے پاکستان کا نام تو وہ اس کی مخالفت ہم کرتے ہیں سر۔
1: شہزادہ عثمان صاحب آپ کا بہت شکریہ، آپ نے قیمتی ٹائم ہمارے ساتھ شیئر کیا، آپ اپنی صحت کا خیال رکھیے گا اور اپنے قانون قاعدے کا بھی خیال رکھیے گا۔
4: بہت شکریہ، جزاک اللہ سر۔
1: سامعین ناظرین، یہ تھے شہزادہ عثمان صاحب جو کہ کراچی سے براہ راست ہمارے ساتھ بات کر رہے تھے۔ آج وہ ریلی نکالنے جا رہے ہیں، بہت بڑی ریلی، وہ پہلے بھی نکال چکے ہیں اور پورے پاکستان میں یہ ریلیاں نکال رہے ہیں۔ سامعین ناظرین، ہمارا کسی سے متفق کرنا ضروری نہیں ہے، کوئی بات کرنا چاہتا ہے، کوئی اپنا میسج دینا چاہتا ہے تو اس کے لیے ادارہ آپ کی آواز کا ٹائم حاضر ہے۔
0: یہ ریڈیو آپ کی آواز ہے، اس کو آپ کے سننے کے لیے بنایا گیا ہے، آپ کی سماعتوں کو تسکین دینے کے لیے۔ سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں۔

0: तुम लोगों को नहीं, पहले टेनिस बॉल को पच्ची ने वो देनी नहीं है, मतलब समझे कि फ्लो प्लाक तो गया, किस्म का फिनिश हो गया, उसके 10% चांस हो गए जिस तरह बंदा बात करता है। अब दूसरी बात रह गई कि जो जो क्या कहते हैं, जो उसकी ख्वाहिश है उसके अंदर, सोशल डेमोक्रेट का मसला ये है कि वो इनके साथ मिल जाए तो अगली बार से SF जो है ना, इंग्लिश लिस्ट ने वो 8-10 और सीटें की ले जाए, तो मेरे ख्याल से अपना नुकसान तो नहीं ना करना कि मैं अपनी पार्टी तबाह कर दूं खाली गवर्नमेंट में बैठने के लिए। क्योंकि वो उसको तो ये भी तो पता है ना कि ये जो गवर्नमेंट है, ये जिस तरह पोजिशन है, मैं सर ओपोजिशन में चली जाऊं तो 6 साल बाद फिर इलेक्शन आ जाए तो मैं लोगों को जाकर बता सकूंगी कि मैं तो नहीं थी गवर्नमेंट में बैठी, मुझे सीटें नहीं थी चाहिए, मुझे ये नहीं था। रेड ब्लॉक उस वक्त बिग जीत जाए, क्योंकि ब्लू ब्लॉक लाना बड़ा मुश्किल है, जिस तरह उनके व्यूअर्स हैं आपको पता होगा। मैं आपको बात बता देता हूँ, एक जैसे मैंने अभी आपको मुसलमानों के बारे में कहा है, उन्होंने अपने 15 एजेंडा में ये लिखा हुआ है, और टेनिस बॉल के पच्ची का सबसे बड़ा डिमांड ही है कि एक मुसलमान अंदर आए एक बाहर आए, एक जो टाइटल्स जिसमें कुरान पाक का कानून है ये भी इसका किया जाए, उसकी ये चीजें जब डिमांड होंगी तो लास्ट लोगे की ऑपोजिट चीज है तो ये कैसे चलेंगे। तो ये तो लास्ट लोगे को अंदाजा होना चाहिए, लास्ट लोग ये समझते कि मैं ब्लू ब्लॉक के पास जाऊंगा प्रेशर डाल के वो पल गए कि बना लूंगा, वो भूल जाए, क्योंकि हर एक को अपना है। लास्ट लोग तुम्हें शायद हो कि तुम नेक्स्ट इलेक्शन नहीं लड़ना चाह रहे, तुम्हें अपने बस 4 साल हो, मैं पेंशन पे चले जाऊं, ठीक है तुम पेंशन पे चले जाओ, बट वो फिर डिबेट वही आ जाता है कि तुम 6 साल की उम्र पे खुद चले जाओगे, लोग 80-80 साल की उम्र पे जाए, तो आप देखिए ना कि पॉलिसी गलत हो जाती है। तो ये अब देखते हैं कि कल निगोशिएशन शुरू होती है तो क्या क्या बनता है इसका नतीजा।
1: अजान, आप जिस हल्के में आप हैं तो उस हल्के में भी बहुत सारी बातें हमें सियासी तौर पर सुनने को मिलती हैं, तो आप इन चीजों को किस तरह एनालाइज करेंगे?
0: चल साहब देखिए, बिगेस्ट बात ये होती है कि जिस मर्जी हल्के में आप हो, आप 98 कमून में हैं और 98 कमून में अपने अपने काम चलते हैं। सबसे बड़ा तो इस वक्त जो तापट चला हुआ है वो यही है कि 98 कमूनों को मिसाल ये है कि नॉर्मली उनको करीबन इस मंथ उनके बजट का जो साली बजट होता है ना उसका नेगोशिएशन शुरू हो जाती है। तो इस वक्त जितनी कमूने हैं वो तो इंतजार कर रही है कि ये गवर्नमेंट बैठे और हमें पता चले कि हमारे पास कितने पैसे हैं और हमें क्या मिलेगा और क्या नहीं मिलेगा। तो ये भी देखिए ना कि एक किस्म का बड़ा मुश्किल है, क्योंकि देखा जाए तो हर कमून फंसी हुई है इस वक्त, और हर कमून के अपने खर्चे हैं, हर कमून के अपने इश्यूज हैं, हर कमून के अपनी चीजें होती हैं। तो मैं यही कह रहा हूँ कि मुझे तो समझ नहीं आ रही कि ये क्या है, क्योंकि आज 47 डेज हो गए हैं कि नेशनल गवर्नमेंट नहीं बनी, तो अब सारी क्या कहते हैं चीजों का असर पड़ रहा है और असरों को क्या कहते हैं देखेंगे। और क्योंकि इस बार ये भी तो था ना कि ज्यादातर जो कमूने थी वो जब बजट बनाती हैं तो वो एक पूरे साल का बजट बनाती हैं, और कुछ कमूने का बजट जो होता है ना, ये जिससे ये जो बाया आपड़ का बजट जिसका बनता है, उनका तो बजट पहले ही प्रेशर में हो गया था क्योंकि इस साल बर्फ ज्यादा पड़ गई थी। पहले तो वो बर्फ की सफाई का वो बजट अंदर डालते थे, मगर वो भी उनको क्या कहते हैं जो उनने उनका करीबन पूरे साल का डाला हुआ था कि ये खर्चे होंगे। कुछ कमूनों का वो बजट उस वक्त ही पता चल गया था कि सितंबर अक्टूबर में खत्म हो जाएगा, तो फिर उनको कोई बी प्लान सी प्लान ये करने पड़े थे कि पूरा साल तो गुजर जाए ना। तो इसीलिए वो अब आप इंतजार कर रहे हैं कि नेक्स्ट ईयर का बजट कैसे आएगा, क्योंकि इस साल जो तो क्लाइमेट चेंज था वो तो जरा अनएक्सपेक्टेड आ गया था। जैसे आपको पता है कि 3-4 बर्फ के तूफान आ गए थे, नॉर्मल इतने तो काफी अरसे में नहीं आए, मगर इस साल 3-4 कट्ठे आ गए थे, तो फिर देखिए ना कि वो फर्क तो पड़ता है।
1: अदान, आखिर में हमारे सामान्य नाजरीन को आप क्या पैगाम देंगे, सियासी हवाले से भी, लोकल हवाले से भी?
0: सब मैं लोगों को एक ही चीज कहूंगा कि अब आप प्लीज ध्यान देना, क्योंकि इस वक्त मैंने जैसे आपको पहले भी कहा था कि हम मुसलमान एक टारगेट में हैं, और जब एक पार्टी ही पहली अपनी डिमांड करे मुसलमानों के बारे में, तो हम मुसलमानों को इस पर सोचना चाहिए कि हम इसको कैसे जवाब देंगे और इस पर हम कैसे काम करेंगे, लोकल भी, नेशनल भी और कमिंग्स में भी, क्योंकि ये हमारे जनरेशन के लिए बहुत जरूरी है। ठीक
1: अदान, आपका बहुत शुक्रिया, आपने कीमती टाइम हमारे साथ शेयर किया।
0: है, अल्लाह हाफिज।
1: سمعی ناظرین، یہ تھے عدنان امین علی جو کہ تجزیہ نگار ہیں، اپنا تجزیہ پیش کر رہے تھے۔ ہمارا کسی کے ساتھ متفق ہونا ضروری نہیں ہے، کوئی بات کرنا چاہتا ہے، اپنا میسج دینا چاہتا ہے، اپنا پیغام دینا چاہتا ہے، اس پر بات کرنا چاہتا ہے، اس کے لیے ادارہ آپ کی آواز کا ٹائم حاضر ہے، ہمارے ساتھ ساتھ رہیے گا۔
2: یہ ریڈیو آپ کی آواز ہے، اس کو آپ کے سننے کے لیے بنایا گیا ہے، آپ کی سماعتوں کو تسکین دینے کے لیے۔ سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں۔
1: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ سامعین ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہے۔ 10/5/2026 کا پروگرام ہے۔ سامعین ناظرین، آپ کو پتا ہے کہ آپ سوشل میڈیا کو دیکھتے رہتے ہیں، ویب سائٹس کو دیکھتے رہتے ہیں، آپ پاک امبیسی کی ویب سائٹ کو بھی دیکھتے رہتے ہیں، تو یہ مارکا حق کا جو آپ نے لوگو دیکھا ہوگا، ٹائٹل دیکھا ہوگا، آج 10 تاریخ کے حوالے سے تو باتیں چل رہی ہیں پروگرام کے حوالے سے، تو ہم نے کہا کیوں نہ ہم اپنے سفیر محترم سے پوچھیں وہ اپنی قوم کو، اپنے لوگوں کو کیا پیغام دیں گے۔ شعیب سرور صاحب، آپ کو ادارہ آپ کی آواز پر ایک بار پھر خوش آمدید کہتے ہیں۔
3: السلام علیکم جی راجہ صاحب، بہت بہت شکریہ۔
1: محترم امبیسڈر صاحب، آج مارکا حق جو ہے وہ پروگرام ہو رہا ہے، منایا جا رہا ہے پاکستان امبیسی میں، دعوت عام ہے، تو اس پر آپ کیا کہیں گے؟
3: جی آج دوپہر کو امبیسی میں 2 بجے جی ایونٹ ہے، اور جو 1 سال پہلے بھارت نے پاکستان پہ جو حملہ کیا تھا اور جس طرح ہم نے اس کا جواب دیا، آج ہم اس کا ایک سیلیبریٹ کر رہے ہیں، اور اب کی پاکستان کی مسلح فوج کو، پاکستان کے عوام کو اور اداروں کو، لیڈرشپ کو خراج تحسین پیش کر رہے ہیں کہ جس طرح قوم نے یکجا ہو کر سال پہلے دشمن کے جو ناپاک عزائم کو ناکام بنایا تھا، تو اس کے سلسلے میں ایک ایونٹ ہے، اور مجھے امید ہے کہ جو پاکستانی ڈنمارک میں رہنے والے ہیں وہ اس میں بھرپور شرکت کریں گے، اور اس کے علاوہ مجھے یہ پتہ لگا ہے کہ جو پاکستانی ایک کمیونٹی کی طرف سے کار ریلی بھی ہے ایک، اور وہ بھی ان دی اینڈ وہ کنکلوڈ امبیسی میں کریں گے، تو میں ان کو بھی وہاں ویلکم کروں گا۔
1: بالکل شعیب سرور صاحب، یہ ساری چیزیں ہو رہی ہیں، لوگ جوش و خروش سے اس پر آنا چاہتے ہیں، تو یہ کسی مخصوص کے لیے دعوت تو نہیں ہے نا، یہ دعوت عام ہے نا؟
3: جی جی، تمام لوگوں کے لیے دعوت ہے، جو تمام پاکستانی جو یہاں رہتے ہیں ڈنمارک میں وہ آئیں اور شرکت کریں۔
1: سفیر محترم، آپ کا بہت شکریہ، آپ اپنے قیمتی ٹائم سے آپ نے ہمارے سامعین کو مخاطب کیا۔
3: تھینک یو جی، تھینک یو راجہ صاحب۔
1: سامعین ناظرین، یہ تھے سفیر پاکستان شعیب سرور صاحب، جنہوں نے بالکل اوپن پیغام دیا، یہ دعوت عام ہے، ریلی کا بھی انہوں نے ذکر کیا، ریلی کو ویلکم بھی کریں گے، اور 2 بجے امبیسی میں بھی جو ہے وہ آپ کو ویلکم کریں گے، تو یہ سارا ملا جلا جو یہ پروگرام ہے، یہ سب کے لیے، یہ سب کا پروگرام ہے، آپ کا اپنا پروگرام ہے، یہ کسی مخصوص بندے کا پروگرام نہیں، یہ کسی مخصوص کسی تنظیم کا پروگرام نہیں، یہ پاکستانیوں کا پروگرام ہے، یہ افواج پاکستان سے ہزار یکجہتی کا پروگرام، یہ مارکا حق کا پروگرام ہے۔ سامعین ناظرین، آپ کو جوگ در جوگ جو ہے وہ امبیسی میں جانا چاہیے، ریلی میں شامل ہونا چاہیے، ہمارے ساتھ ساتھ رہیے گا۔
2: یہ ریڈیو آپ کی آواز ہے، اس کو آپ کے سننے کے لیے بنایا گیا ہے، آپ کی سماعتوں کو تسکین دینے کے لیے۔ سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں۔

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: FM 92.9 और केबल 88.9 पर ये रेडियो आपकी आवाज। सामने नाजरीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है। हमने सुबह इंट्रो में भी बात की थी। सामने इस वक्त हमारे साथ सोशल वर्कर, साबका सिटी काउंसलर और तजिया नगार, एनालाइज भी करती रहती है, एक्टिविस्ट भी हैं, लुबना इलाही साहबा, मल्टी किस्म का हम इनसे प्रोग्राम करते रहते हैं, मल्टी किस्म की हमें इन्फॉर्मेशन भी देती रहती हैं। तो हमारे पास जो इन्फॉर्मेशन होती है, सामान्य नाजरीन हमारा वादा है हम आपसे बात करते हैं। तो इस वक्त लाइन पर हमारे साथ मौजूद है लुबना इलाही साहबा। लुबना, आपको एक बार फिर खुश आमदीद कहते हैं।
2: जी शुक्रिया राय साहब, और आपके सारे मिलने वालों की शुक्र में सलाम हाजिर है।
1: और लुबना, हमें पता है कि हमारे सारे चाहने वाले, हमारे सारे लिसनर, हमारे सारे वो थिंक टैंक या जितने भी हमारे एनालिस्ट हैं, सारे बीमार हैं। मुजीब साहब बीमार हो गए, आप बीमार होगी, बेग साहब बीमार हो गए, तो अल्लाह करे सबको सेहत हो। मौसम तो बड़ा अच्छा, अब आपकी तबीयत कैसी है?
2: जी आगे से बेहतर है, लेकिन मेरी आंखों का ऑपरेशन हुआ है तो मतलब जो कुछ भी है वो चेहरे पे नजर आता है, नील वगैरह है इस तरह कुछ ना, लेकिन बाकी मैं ठीक हूँ अल्हम्दुलिल्लाह।
1: हमारे में तो यही बीमारी कहा जाता है, कोई भी उपाय उंगली को तकलीफ कहते हैं बीमार हैं जी आज।
2: लेकिन नहीं, मैं तो मेरा गालबन 16 तारीख को ऑपरेशन हुआ था, फ्राइडे का दिन था, तो मंडे को मैं काम पे थी। अब आपको पता मैं नहीं घर पे रह सकती अनलेस के मेरी टांग बाजू टूटी हो।
1: अल्लाह ना करे जी। चले लुबना इलाही साहबा, आप हमें बताएं कि 1 मई गुजर गई, आपका 1 मई कैसे गुजरा? आज साफियों का दिन है, 3 मई है, आप क्या कहेंगी?
2: 1 मई तो जिन लोगों का दिन है वो मुझे नजर नहीं आते डेनिश माशरे में, वो एग्जिस्ट नहीं करते। जिन लोगों की पार्टी थी यानी के सोशल डेमोक्रेट, उनमें जो औसतन उनकी नुमाइंदगी कर रहे हैं, औसतन उनके पास कोई ना कोई यूनिवर्सिटी की डिग्री हो, जिन लोगों के पास तालीम का फकदान था और जिसके लिए ट्रेड यूनियंस बनी थी, वो लोग तो है नहीं। तो मुझे नहीं समझ आती कि हम क्या मना रहे हैं। तो बहरहाल जो ट्रेड यूनियंस हैं वो हमारी बेहतरीन वकील है, उनका मेंबर जरूर बनना चाहिए, बल्कि सबसे सस्ते वकील है, उसमें आपको पैसे की छूट भी मिल जाती है जो उन्हें आप देते हैं उनकी मेंबरशिप के, गालबन उसके आधे पैसे आपको टैक्स की रिडक्शन में मिल जाते हैं। तो यह है कि उसका मेंबर जरूर बनना चाहिए, वही हमारे लिए मुज़ाकरात करते हैं, हर साल तनख्वाह बढ़ानी चाहिए, जो ये बच्चे पैदा होने की सूरत में छुट्टियां होती हैं वो कितनी होनी चाहिए, इस तरह की छोटी छोटी सी चीजें जो नहीं है, तो एक तरह से हमारे वो मुहाफिज हैं ट्रेड यूनियन वाले। तो बस उनके आसार हैं, क्योंकि नए बच्चे तो ना मेंबर बनना चाहते हैं ना उनकी समझ में आता है। तो जो जिसको डेनिश में उफा लियत कहते हैं, उनकी यानी बगैर किसी डिग्री के, तो उनकी वो उनके लिए बहुत कुछ करते हैं। तो मैं बहुत हैरान होती हूँ कि बहुत सारे पाकिस्तानी काम भी करते हैं लेकिन वो ट्रेड यूनियंस के मेंबर नहीं है, वो सिर्फ जिसको एक ऐसा कहते हैं यानी बेरोजगारी की सूरत में जो नहीं है वो आपको उनका अलाउंस मिलता है, वो आपको देते हैं आबस लूसिस ऑन स्टूल से, लेकिन जो मेन चीज है वो है आपकी फाफोइनी जो कि आपकी वकील कर वकालत करती है आबस माकिल यानी मंडी है मुशक्कत। तो ये है, बाकी आप सब लोग को सहाफत का दिन मुबारक हो, ये भी एक अपनी हिस्ट्री है। तो मुझे आपसे पूछना चाहिए आपने आज का दिन कैसे मनाया?
1: आज का दिन मुझे इसी तरह मनाया, बातें करते हुए, सारा दिन जो है वो बातें करते करते गुजर गया, लोगों ने जो अप्रिशिएट भी किया, बातें भी की, अपने दिल के हाल भी सुनाए। उसके बाद आपको पता है कि सियासत भी छोटी मोटी, चूंकि ये लोकल प्रोग्राम होता है तो फिर लोकल बातें डेफिनेट होती हैं, क्या क्या करते रहते हैं। तो आज जो काफ की टीम भी थी, आपके राजा फराज साहब भी जो है वो सदर बन गए, वो भी मौजूद थे, बाकी लोग भी, मुजीब साहब भी थे, तो इसी तरह मिला जुला ये प्रोग्राम था, बात होती रही, ईशान से बात हुई और दूसरे लोगों से भी बात हुई, हुकूमत की बात हुई कि हुकूमत तो तकरीबन अब तय हो गई है कि लास्ट यूके और मेहते के अलावा जो है वो ये दोनों ही मेच्योर लगते हैं, कि इसके अलावा तीसरा बड़ा लीडर कोई नज़र नहीं आ रहा था कि जो हुकूमत बनाने की तरफ, ज़ाहिर है साहब ने कोशिश तो की है, वो नहीं बना सके, एंड पे जाके वो ही हुआ जो सब कह रहे थे। आप क्या कहेंगी?
2: नहीं मैं तो खुद ये कह रही थी, लेकिन मैं साथ ये भी कहती हूँ ये चलेगी नहीं, हमें जल्दी नया इलेक्शन होगा, ये चल नहीं सकती ना, क्योंकि ईस्ट एंड वेस्ट जो नहीं है किस हद तक कम्प्रोमाइज कर लेंगे। अभी वो मेरे फरक्सन कह रही थी अपनी गवर्नमेंट फेले फाकम से, उसको किसी ने इंटरव्यू जस्ट छोटा सा लिया कि भी آپ کے مطالبات تو یہ ہیں تو پھر آپ کیسے کریں گی؟ تو وہ کہہ رہی تھی نہیں ہم دیکھیں کس حد تک کمپرومائز کر سکتے ہیں نا. اس نے 10 دفعہ کہا کس حد تک. تو جو ہے میں بہرحال میری سیاسی بصیرت کہتی ہے کہ یہ 4 سال کا ٹرنول نہیں نکالے گی حکومت, سوال ہی نہیں پیدا ہوتا. لیکن یو نیور نو.
1: لیکن ان کی ملاقات بھی ہوئی ہے لاسٹ لیوکے کی اور میتے کی, جو 6-7 گھنٹے انہوں نے میرے خیال کی ملاقات کی, باتیں تو طے کر لی ہوں گی.
2: لیکن کیا وہ خاص کر اسپیشلی جو سوشل ڈیموکریٹ کی پتہ نہیں کتنی ان کے حلقے ہیں, کیا چیزیں ہیں, وہ بھی ان سے پوچھ کے تو نہیں نا کر رہی. جو کچھ بھی کرے گی وہ بھیجے گی ادھر کے, جی یہی میں نے کیا ہے. دیکھے وہ ان کتنا برداشت کرتے ہیں, کیونکہ اب یہ تو نہیں کہ حکومت کے چکر میں اس جو ممبر ہے سوشل ڈیموکریٹ کے, وہ اس کا جو سوشل ڈیموکریٹ کا اندرونی ڈھانچہ ہے وہ اس کو توڑنے کی اجازت دیں گے. آگے اس نے بڑے بلڈوزر پھینکے ہیں.
1: چلیں دیکھتے ہیں اونٹ کس کروٹ بیٹھتا ہے. تو آپ کی جماعت یا آپ کی جماعت کیا کر رہی ہے؟ وہ بھی حکومتی حصہ بننے جا رہی ہے.
2: چلیں جی وہ پاکستان ہے, وہاں کچھ بھی ہو سکتا ہے. جب کچھ ہوگا تو پھر دیکھی جائے گی, ابھی تو کچھ نہیں پتا. ان پہ ابھی تو جو کون لاؤ ہے اور جو کنگ یا کوئین کی طرف سے وہ ایک ٹائم ہوتا ہے اس کے اندر انہوں نے کرنا ہے, مین تو ان کا یہ ایشو ہے نا. لیکن یہ چل نہیں سکتے, ان کی دلچسپیاں اتنی مختلف ہیں, سیاسی دلچسپیاں.
1: آپ دیکھیں کسی پارٹی کی اپنی اس طرح کی سیاست جو ہے وہ رہی نہیں, مفادات کے لیے جہاں جہاں مفاد ہوتا ہے.
2: مجھے یہ بتائیں لاسٹ لوکے جو نہیں ہے وقت کے ساتھ کافی مولڈ ہو چکا ہے, وہ غیر ملکیوں کے فلاح و بہبود کے لیے اور پتہ نہیں کیا کیا ان کو تحسین پیش کرتا ہے کیا, اور وہ کہتے ہیں جی ان کی شاہ رگ پکڑ لو. یہی ایک ایگزامپل لے لیں, ہاؤ کم وہ کیسے اکٹھا کام کر سکتے.
1: چلیں اچھے کی توقع رکھنی چاہیے.
2: جو قرآن لاؤ بنا نا, یہ جو قرآن لاؤ بنا ہے, میں لاس کو آپ سے نہیں جانتی, میں لاس کو پتہ نہیں کتنے سالوں سے جانتی ہوں, لیکن میں محسوس کرتی ہوں جس طرح میٹے ایک ینگ سی لڑکی تھی اور ہم اس کو پتہ نہیں کن, میں خود اس وقت سوشل ڈیموکریٹ تھی, لیکن وقت کے ساتھ یہ اتنی عجیب و غریب انسانی دشمنی ٹائپ کی باتیں کرتی ہے. اسی طرح اس کے اپوزٹ جو نہیں ہے لاسٹ لوکے, جب اپنا اس میں شروع میں ہوتا تھا پتہ نہیں کیا کیا باتیں کرتا تھا, لیکن اب میں دیکھتی ہوں کہ وہ بتاتا ہے کہ جو محکمہ صحت ہے اگر سارے غیر ملکی چلے جائیں تو ہم کیا کریں گے. وہ بتاتا ہے کہ یہ پڑھے لکھے لوگ, ہم نے ان کے اوپر کوئی انویسٹ نہیں کیا, ان کا خیال رکھو, ان سے بدتمیزی سے نہ پیش آؤ. اور جب سے پھر جب فارن منسٹر تھا, اگر یہ بندہ نہ ہوتا راجا صاحب تو ہمارا وہ جو جس کو قرآن لاؤ کہتے ہیں وہ کبھی بھی نہ بنتا, وہ کبھی بھی نہ بنتا. اکیلی اس نے مسلمانوں کے لیے ایسی ایک چیز کی ہے. میں ذاتی طور پہ اس کی بہت شکر گزار ہوں. جب یہ ہوا تھا میں نے اس کو چاکلیٹ کا ایک ڈبہ اور ایک پھولوں کا گلدستہ بھجوایا تھا اور ایسے تھینک یو کہ تمہارا بہت بہت شکریہ کہ تم نے ڈنمارک کو اس میں خانہ جنگی کرنے سے بچا لیا, کیونکہ اینڈ آف دی ڈے یہی ہونا تھا. ہمارے بچے پڑھے لکھے ہیں, وہ بے وقوف نہیں, تو پھر ایک ملک میں دو طرح کے لوگ تو نہیں نہ رہ سکتے. تو اس نے وہ پنجابی نہیں کیتا اور ٹھپیا سارا کہ جی جدو مرضی کہہ دو جی, اسی تو بس استغفار اس کو جلانا ہے, ہماری جو مذہبی کتاب ہے. تو لیکن ہے کہ مالی دلچسپیاں ان کی بہت مختلف ہیں, جیسے ٹیکس ہے, ٹیکس کی کیا ہونی چاہیے, جن لوگوں کے ذاتی مکان ہیں ان کو جو نہیں ہے وہ وینسٹرا کہتی ہے, یا ہے تو یہ وینسٹرا کی باتیں ہی کرتا ہے نا. لاسٹ لوکے یہ کہتا ہے کہ انہیں زیادہ چھوٹ ملنی چاہیے, وہ کہتے ہیں سوشل ڈیموکریٹ والے کہ جی ان کو جب یہ مکان بیچتے ہیں تو یہ ان کا پروفٹ ہے, ان کو اس کے اوپر بھی ٹیکس لینا چاہیے. تو میں تو خود حیران ہوں, لیکن مجھے سمجھ آتی ہے کیوں, کیونکہ انہوں نے وہ جو ڈیڈ لائن ہے اس کو برقرار رکھنا ہے, باقی کچھ نہیں ہے. تو
1: اچھا مطلب اندر سے بےمانی پہ چل رہے ہیں,
2: میں سمجھنے سے قاصر ہوں نا, کیونکہ ان کی جو جیسے کہ وہ اس نے الیکشن اتنا خراب ہونے کے باوجود بھی وہ ابھی بھی کہتی ہے سامنگ ہے اولنگ لو, وہ ڈائریکٹ لو نام مسلمان نہیں لیتی, وہ صاف
1: وہ نام لیتی ہے تو مانتے ہیں, اس کا مطلب ریڈیکل بھی مانتی ہے, ساتھ دوسری تادی جماعتیں بھی مانتی ہیں. پھر
2: نہیں, آپ ریڈیکل نے آج تک اس طرح کا کوئی بیان نہیں دیا کہ جی جو
1: حکومت میں چلا جائے نا, بیان تو ایک ہی بات ہے.
2: نہیں نہیں نہیں راج صاحب, بہت فرق ہے, کیسے ایک بھی آتا ہے, ہم اپنے چند وہ لے کے کیا کریں گے, لیکن جب آپ اندر ہوتے ہیں تو آپ کہیں نہ کہیں اپنا انفلوئنس کراتے ہیں نا. میں ان دو لوگوں کی بات کر رہی ہوں نا, کیونکہ ظاہر ہے کہ جب ہمارا وقت آئے گا یا بات چیت ہوگی تو ہم تو اپنا موقف لے کے آئیں گے نا, ہم اس کے ساتھ کچھ چلیں گے. تو یہ ہے کہ میرا خیال نہیں کہ یہ 2 سال گزرے یہ الیکشن دوبارہ ہوگا.
1: چلیں جی دوبارہ نہ ہی ہو تو اچھا ہے, اخراجات ہوتے ہیں حکومت کے. स्टेट के?
2: नहीं हो अच्छा है, क्योंकि बहुत सारे लोग जो नहीं है वो खाइफ हैं कि हमने इस जगह वोट क्यों दिया, हम ऐसे करते ऐसे करते ऐसे करते।
1: ये बात भी काफी हद तक आपकी ठीक है
2: लेकिन है कि चले, मेरी तो दुआ है कि जी जल्द से जल्द।
1: चलें जी, हम लुबना इलाही साहब आपका बहुत शुक्रिया, आपने कीमती टाइम हमारे साथ शेयर किया।
2: ओके थैंक यू जी।
1: सामान नाजरीन, ये थी लुबना इलाही साहब जो कि अपना नुकता नजर पेश कर रही थी। हमारा किसी से मुतफिक करना जरूरी नहीं है, कोई राय देना चाहता है उसके लिए दारा आपकी आवाज का टाइम हाजिर है।
3: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है। जिस तरह हमने इंट्रो में बताया था कि आज हमारे बहुत सारे मेहमान होंगे, ये स्पेशल प्रोग्राम है 10 मई मार का हक के हवाले से। तो हमारे डिप्टी मेयर और मौजूदा सिटी काउंसलर जो काफ़ी टाइम जो है हैट्रिक मुकम्मल कर चुके हैं, बड़ी पोस्टों पर बैठते हैं कम्यून में, स्टिल इस वक्त भी बड़ी पोस्ट पर बैठे हुए, कमेटियों में बैठे हुए, तो आज उनसे मुलाकात हुई, पाकिस्तान एम्बेसी में मुलाकात भी हुई। तो हमने कहा उनसे आज के दिन के हवाले से मैसेज लेते हैं, उनसे बेहतरीन मैसेज कौन दे सकता। दूसरा, ये सोशल डेमोक्रेट के बड़े जिम्मेदार मेम्बर हैं और हुकूमत के हवाले से भी इनसे मैसेज लेंगे। शाह साहब, आपको खुश आमदीद कहते हैं।
2: जी बहुत शुक्रिया राय साहब, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
1: शाह साहब, बहुत शुक्रिया आपका टाइम देने का। शाह साहब, आपसे जानना चाहेंगे कि आज के दिन के हवाले से, मार के हक के हवाले से, आज 10 मई 2026 का प्रोग्राम है, आप क्या कहेंगे?
2: जी राय साहब, सबसे पहले तो अल्लाह ताला का मैं शुक्र अदा करता हूँ कि जिसने हमें आज का ये दिन है जो इसकी सेलिब्रेशन करना नसीब फरमाया। आज हमारा एक साल मुकम्मल हो गया, यानी पिछले साल 10 मई को ये जो 9 और 10 मई को जो वाकयात हुए हैं पिछले साल, जिसमें अल्लाह के फजल व करम से नबी पाक अलैहिस्सलाम की तवज्जोहात का सदका इस मुल्क की फोर्सेस ने, जो दिफाई फोर्सेस हैं हमारी, उन्होंने दुश्मन के दांत इस तरह खट्टे किए कि उसकी आइंदा नस्लें भी याद रखेंगी। और ये जिसका नाम इसको मारकाए हक और कुरान पाक की जो सूरह सफ में लफ्ज इस्तेमाल हुआ है 4th आयत में, बुनियानुम मरसूस, यानी सीसा पिलाई हुई दीवार, तो अल्लाह के फजल करम से हमारी जो अफवाज हैं वो बिल्कुल सीसा पिलाई हुई दीवार उन्होंने अपने आप को साबित किया, और इसी तरह अवाम ने उनके साथ अपने आप को सीसा पिलाई हुई दीवार साबित किया। तो आज उस दिन के उस दिन की खुशी में उसको याद दहानी रखने के लिए कि आज का दिन है जो हमारी तारीख में बहुत अहमियत का हामिल है, जिसमें हमारी मुसल्ला अफवाज ने दुश्मन को वो सबक सिखाया कि जो मुद्दतों तक याद रखेगा, तो आज उसको सेलिब्रेट करने के लिए आज एक बड़ी खूबसूरत महफिल का एहतमाम हुआ जिस पाकिस्तान एम्बेसी में, जिसमें आप भी तशरीफ लाए, मुझ समेत और भी बहुत सारे लोगों ने शिरकत की। और जो सबसे खूबसूरत देखने में इसमें बात आई वो ये कि इसमें पाकिस्तानियत थी, इसमें इज्तमाईयत थी, इसमें इंफरादियत नहीं थी कि मैं किस पार्टी से ताल्लुक रखता हूँ, किस जमात से ताल्लुक रखता हूँ, किस ग्रोह से ताल्लुक रखता हूँ। और तमाम जितने शुरका थे उन्होंने अच्छा रवैया है जो उसका इजहार किया, और मैं समझता हूँ यही हमारी जरूरत है कि चूंकि हम बदकिस्मती से हमारा जो फुकदान है, जिस चीज की बहुत सारी कमी है, वो हमारी कौमी यकजहती और इत्तेहाद है। हम मुख्तलिफ सियासी जमातों से ताल्लुक रख सकते हैं, दीनी मजहबी जो जमातें हैं उनके साथ ताल्लुक रख सकते हैं, हमारे नजरियात एक दूसरे से मुख्तलिफ हो सकते हैं, लेकिन फकत और फकत एक चीज है जो हमें हर हाल में जमा करती है, उसमें सिर्फ मुसलमान ही नहीं, उसमें जो दूसरे हमारे मजाहिब के लोग हैं, जो ईसाई हैं या बाकी मजाहिब के लोग हैं, वो भी उसमें शामिल हैं, और वो है हमारी पाकिस्तानियत। तो यहाँ पर मैं समझता हूँ कि ये पाकिस्तानियत को उजागर करने की ज्यादा जरूरत है, और आज उसका एक अमली मज़ाहरा है जो वो देखने में आया कि अल्हम्दुलिल्लाह जिसमें बहुत सारी तंजीमात के जो सरकर्दा लोग हैं उन सब ने उसमें शिरकत की और अपने अपने खूबसूरत जज्बात का इजहार भी किया। वक्त की कमी की वजह से सब लोगों को शायद उतना वक्त नहीं मिल सका गुफ्तगू का, लेकिन नुमाइंदगी सबकी तरफ से रही, जिसमें आपका भी पैगाम है जो वो मैं समझता हूँ बहुत अच्छा पैगाम था। दीगर तमाम मुकर्ररीन जिसने भी गुफ्तगू की उसने बहुत अच्छी गुफ्तगू की, और मैं तमाम पाकिस्तानियों को मुबारकबाद देता हूँ, और अल्लाह पाक की बारगाह में ये दुआ करता हूँ कि अल्लाह पाक हम सब में इत्तेहाद पैदा करे, हमारे मुल्क को सलामत रखे, हमारे मुल्क को अमन का, सलामती का गहवारा बनाए, और बिलखसूस आलम इस्लाम पर अपना करम फरमाए, तमाम आलम इस्लाम की खैर फरमाए, आलम इस्लाम को एक एक उम्मत बनने के लिए आसानियां पैदा फरमाए, क्योंकि हम बहुत सारे छोटे छोटे टुकड़ों में बढ़ चुके हैं। अल्लाह पाक हमें इज्तमाईयत की तरफ लाए और हम सब के हाल पर कर्म फरमाए, और पाकिस्तान को ता क्यामत सलामत रखे, और जो लोग पाकिस्तान की हिफाजत करते हैं अल्लाह पाक उनकी हिफाजत फरमाए। तो मेरी बहुत सारी नेक ख्वाहिशात और बहुत सारी दुआएं, अल्लाह पाक सलामत रखे आपको भी, आपके तमाम ये जो आपने प्रोग्राम में जिस तरीके से आपने कंडक्ट किया, बिलाशुबा ये भी एक बड़ा कंट्रीब्यूशन होता है कि लोगों की आवाज दूसरों तक पहुंचाना, तो अल्लाह पाक इस पर आपको भी अजर अता फरमाए, और यकीनन ये किसी या मेरा या आपका या किसी का इंफरादी तौर पर नहीं, یہ ہم سب کا اس میں حصہ ہونا چاہیے, اور مجھے خوشی ہے اس بات کی کہ ہماری پاکستانی تنظیمات نے مل کر اس کا عملی اظہار کیا, اور یقیناً سفارتخانہ پاکستان ہے جو وہ بھی اس بات کا مستحق ہے کہ انہیں بھی مبارکباد پیش کی جائے کہ وہاں پر انہوں نے پروگرام کا انعقاد کیا, اور تمام لوگ جتنے تشریف لائے میں سب کا دل کی گہرائیوں سے شکریہ بھی ادا کرتا ہوں اور سب کو مبارکباد پیش کرتا ہوں, اور پاکستان کے لیے بہت ساری دعائیں. سدا سلامت پاکستان, تا قیامت پاکستان,
1: تا قیامت پاکستان. شاہ صاحب, چونکہ آپ کے ٹائم سے فائدہ اٹھاتے ہوئے, چونکہ برننگ ایشو ہے یہ بھی حکومت کا, آپ تین ہیٹرک آپ اپنی مکمل کر چکے ہیں, ڈپٹی میئر آپ رہ چکے ہیں, باختیار ڈپٹی میئر تھے, تو شاہ صاحب یہ حکومت کیوں نہیں بنتی؟
2: رائے صاحب, یہ جو اس وقت جو حالات بدقسمتی سے جو بنے, اس میں چونکہ ہماری پچھلی مرتبہ کا اگر دیکھا جائے تو چونکہ ہماری جو گورنمنٹ پچھلی مرتبہ تھی اس میں ہمارے پاس جو ہماری تعداد ہے وہ بہت بہتر تھی, جس کی وجہ سے اس کو بنانا, حکومت بنانا آسان تھا پچھلی مرتبہ, اور اتفاق یہ ہے کہ اس مرتبہ چونکہ ہمارے پاس تعداد ہماری ہے جو وہ کافی ساری کم ہو گئی, ہماری 12 سیٹیں کم ہوئی ہیں, تو اس کی وجہ سے ہمیں کافی نقصان ہوا جو سوشل ڈیموکریٹ کو, چونکہ صرف 38 سیٹس ہیں تو اس طرح کی میجارٹی تو نہیں ہے, تو اس وجہ سے ہم پھر مجبور ہیں کہ دوسری جماعتوں کو ساتھ ملایا جائے, اور بدقسمتی سے اس وقت جو سیاسی منظرنامہ پیش ہوا اس میں گو کہ زیادہ چانسز یہی تھے کہ یہ جو اتحاد ہے, ریڈ اتحاد ہے جو اس کے ساتھ میں, اس کو ساتھ ملا کے تو حکومت کی تشکیل مکمل ہو جائے گی, لیکن چونکہ اس میں مختلف جماعتیں ہیں اور ہر جماعت کا اپنا اپنا منشور ہے, بعض جماعتیں ہیں جو سمجھتی ہیں کہ وہ دوسروں کے ساتھ کام کرنا ان کے لیے مشکل ہے, اور پھر اپنے اپنے پریفرنسز جو اپنی اپنی ترجیحات ہیں, ہر جماعت کی اپنی اپنی ترجیحات ہیں, تو ان کو سب کو سیٹل کرنا جو ایک مشکل کام تھا, جسے ڈینش میں فوسلس پیل کہتے ہیں, تو یہ جو فوسلس پیل ہے یہ کافی مشکل ثابت ہوئی ہے, اور بدقسمتی سے آخری وقت پہ جا کر جو ہمارے مرغارہ کی طرف سے لاسلیو کے انہوں نے یہاں سے جو پہلی جو انہوں نے 6 ہفتے جس میں لگائے ساتھ شامل ہو کر سوشل ڈیموکریٹ کے ساتھ حکومت سازی کے لیے, تو انہوں نے اپنا رجحان جو تبدیل کر لیا, تو اب وہ چونکہ دوسری جانب مائل ہو گئے ہیں, تو اب حکومت کے لیے چونکہ جو بلو بلاک ہے اب اس کو مینڈیٹ ملا ہے کہ وہ حکومت سازی کے لیے کوشش کریں, تو اگر یعنی بلو بلاک کی حکومت بنتی ہے تو اس میں یقیناً جو مسلمانوں کے اور بالخصوص مسلمانوں کے اور بالعموم غیر ملکیوں کے خلاف جو جماعتیں ہیں وہ اس میں زیادہ شامل ہیں, تو اس سے یقیناً غیر ملکیوں کے لیے اور بالخصوص مسلمانوں کے لیے مزید مشکلات ہوں گی, اگر خدا نہ خواستہ یہ حکومت ہے جو یہ بن جاتی ہے, تو اس کا ابھی فی الحال تو ظاہر ہے کچھ کہنا مشکل ہے کہ اب ان کا آؤٹ کم کیا ہوگا, تو دیکھتے ہیں آئندہ دنوں میں کہ ان کے جو آپس میں جو گیو اینڈ ٹیک ہے وہ کہاں جاتا ہے, تو لیٹس ویٹ اینڈ سی کہ کیا صورتحال بنتی.
1: شاہ صاحب آپ کا بہت شکریہ, آپ نے اپنی مصروفیات سے ٹائم دیا ہمیں,
2: بہت شکریہ رائے صاحب, بہت مہربانی, تھینک یو.
1: تمام ناظرین یہ تھے سید ایاز حسین بخاری شاہ صاحب, انہوں نے اپنا میسج دیا, بڑا خوبصورت انہوں نے میسج دیا, حکومت کے بارے انہوں نے میسج دیا, وہ چونکہ منجے ہوئے سیاستدان ہیں, 3 بار وہ سٹی کونسلر رہ چکے ہیں, ڈپٹی میئر رہ چکے ہیں, اور اب موجودہ بھی سٹی کونسلر ہیں, اور بہت ساری کمیٹیوں میں بیٹھنے کا ان کو تجربہ بھی ہے, تو ان چیزوں کو جو ہے وہ سمجھتے بھی ہیں اور گہری نظر بھی رکھی ہوئی ہے. سامعین کرام, اگر کسی نے جواب دینا ہے, کسی نے کچھ کہنا ہے, اس کے لیے ادارہ آپ کی آواز کا ٹائم آپ کے لیے حاضر ہے, ہمارا کسی سے متفق ہونا ضروری نہیں.
0: ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے, سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.

0: कि मतलब यार पैसे तो अच्छे आ रहे हैं तो कोई बात नहीं, शौक हम अपना बना लेंगे, तो ऐसे भी बन जाता है। मतलब ये है कि बस शौक रख ही रखें, मगर काफी दफा ये हो जाता है कि कुछ बंदों को मैं भी जानता हूँ पढ़ लिख गए हैं, अच्छे जॉब्स वगैरह, मगर मजा नहीं आता। मगर ये सोचना चाहिए कि सारी जिंदगी वो काम करना है, काम वो करो जिसमें मजा है। जिस तरह माशाल्लाह देखे ना, आप भी जर्नलिज्म कितने अरसे से ये सहाफ़ियत कर रहे हैं, अब कल मेरे ख्याल कल 3 मई ही आ गया ना जर्नलिस्ट डे
1: आज 3 मई
0: आप
1: ही है।
0: लोगों का भी, जिस तरह आज, अच्छा आज 3 मई है, मुबारक हो जी फिर आपको, आज तो फिर जर्नलिस्ट नस्ते हो गया। इसी तरह डे आते हैं हम सब के जो काम कर रहे हैं बड़े शौक से, हमें तो इन दिनों का बड़ा इंतजार होता है, 5 अक्टूबर हम टीचरों का होता है, तो काम असल में ऐसे ही करें जिस तरह आप देखें माशाल्लाह इतना शौक से कर रहे हैं, एक जिम्मेदारी के साथ भी कर रहे हैं, उसका मजा ही अपना होता है कि काम का काम हो जाए साथ खिदमत खल्क भी हो जाए, अल्हम्दुलिल्लाह इससे बेहतर और क्या हो सकता है।
1: थैंक यू जीजान। मैं आखिरी सवाल करता हूँ, क्योंकि आप जिम्मेदार जिम्मेदार जगह पे बैठे होते हैं, मौका मिलता है आपको बात करने का, बात बढ़ाने का। तो हम गाड़ियाँ तो ख़रीदते हैं बड़ी बड़ी, छोटी गाड़ी, गैर मुल्की तो कोई अब छोटी गाड़ी ख़रीदता नहीं, बड़ी बड़ी गाड़ियाँ आप देख लें, टैक्सी में गाड़ियाँ देख लें, बड़ी बड़ी गाड़ियाँ पड़ गई हैं, महंगी गाड़ियाँ आ रही हैं, इलेक्ट्रिक सारी तकरीबन इलेक्ट्रिक हैं, पार्किंग की जगह नहीं मिल रही, शहर में आपको पार्किंग की जगह नहीं मिलती, इलेक्ट्रिक गाड़ियों की अभी तो जगह है लेकिन आम पार्किंग की जगह ख़त्म हो रही है। तो जिनके विले हैं तो वो अपने विलों में, या जिनके अपने घरों में पार्किंग, वो पार्किंग कर लेते हैं। तो या तो अब ऐसा कानून बने कि जो बिल्डिंगें बन चुकी हैं उनका तो कसूर नहीं है, लेकिन जो नई बिल्डिंगें बनती हैं उनके नीचे पार्किंग बनती है लेकिन वो पार्किंग भी प्राइवेट हो जाती है।
0: बिल्कुल असल में, और वो बस क्लाइमेट के नाम पे ऐसे ही कर देते हैं ना। अब हमारे आप देखें, आप शहर की बात तो कोपेनहेगन तो अल्लाह माफीज है, मैं इस हफ्ते एक दफा गया था फिर कानों का हाथ लगा के निकला, मगर हमारे बेलरूप देख ले आप, इतनी नई मतलब कंस्ट्रक्शन काफी हुई है और पार्किंग का हमें भी इशू बन गया, मतलब इवन तो वो शहर से बाहर है क्योंकि बनाते ही आजकल ऐसे है। और फिर आर्ग्यूमेंट आगे से ये है ना, वी पीकर्स द शो नैथ के जी हमने स्टेशन के पास बनाया, तो उन्होंने गिनती ऐसे की होती है कि एक घर की पूरी एक गाड़ी भी नहीं लगाई होती, 0.8% गाड़ियां होंगी, एक एक गाड़ी भी अगर लगाएं मतलब, और आजकल आपको पता है कि बेशक स्टेशन के पास रहते हैं, डेढ़ दो गाड़ी तो हर घर के पास है, मगर वो जिस तरह ना बस क्लाइमेट के नाम पे वो हमने इधर जरा ना पूरी दुनिया का वो उठाया हुआ है बोझ, वो कहते हैं हमारी इसमें कुछ पार्टीज हैं, अच्छी बात है अच्छी फिक्र है, मगर जब आप देखते हैं कि दुनिया भर में होकर आए कि तो फिर वो वाकई में कहते हैं कि जी डेनमार्क में हमने फापसू ऐसे पी पी के ना क्लाइमेट बचा लेना, नीयत अच्छी है इसमें कोई शक नहीं, मगर बहुत मुश्किल करते जा रहे हैं अपनों के लिए ही हमेशा, तो हमें भी वो इसीलिए कहते हैं ना कि इडियलिस्ट एक चीज होती है, आइडियलिस्ट होना चाहिए मगर उसके साथ रियलिस्ट भी होना चाहिए कि काम हो कौन से सकते हैं। और वही मेरी, मैं अब काफी यंगस्टर से जाके अभी भी मिलता हूँ, जैसा आप कह रहे हैं अगले इलेक्शन की तैयारी अभी से हो रही है, और इस दफा जैसे मैंने आपको बताया भी है और बाकी से बोला कि मुझे फील हुआ कि हमारे काफी यंगस्टर हैं जिन्होंने इन हाउस लिस्ट दोबारा को जाके वोट दिया और इस साइड पे, तो उनसे अब जाके यही गुफ्तगू होती है ज्यादातर कि ठीक है अच्छा है कि वो सोच अच्छी है कि हम भी चाहते हैं खारिज छल्ले हो जाए सब फ्री हो जाए, और ये मतलब ट्रांसपोर्ट भी फ्री कर दो, मगर पैसा कहाँ से आएगा, तो इन चीजों को देखना समझना बड़ा जरूरी है, अपने यंगस्टर्स को समझाना बड़ा जरूरी है, अपने साथ लगाना बड़ा जरूरी है, तो वो मेरी बड़ी कोशिश है कि अभी से ही बड़ी अच्छी गुफ्तगू होती है। मैं तो अब इसीलिए शुक्र किया कि गर्मियों के जुम्मे आए हैं अब वो भी पढ़ सकता हूँ, तो डिफरेंट डिफरेंट मस्जिद में जाकर दोबारा पढ़ना शुरू किए हैं, लोग मिलते हैं बात करना चाहते हैं पॉलिटिक्स के बारे में, और इसको मैं इंशाल्लाह कंटिन्यूस करूंगा, अभी एग्जाम्स बच्चों के खत्म होते हैं तो एक दफा खुद भी एक्टिव होऊंगा, सोशल मीडिया पे भी दोबारा देख रहे हैं कि किस तरह अपने यूथ को इन्फॉर्म कर सके, तो मेरी पूरी
1: आप
0: कोशिश
1: इस
0: रहेगी
1: अगली दवा को यूथ वोट जिसको भी देगी वो इंशाल्लाह कामयाब होंगे।
0: इंशाल्लाह जी। बस उम्मीद देखिए जी वही हमारा मुस्तकबिल है, वो जो चाहते हैं हमें उस तरह काम करना चाहिए, और पूरी कोशिश है जो उनकी फिक्र है जो यंगस्टर्स की, हमारी भी वही फिक्र रही है पूरी जिंदगी और अभी भी वही फिक्र है, तो इसलिए उनके शाना बिशाना होकर लड़ेंगे। मैं वही बच्चों को भी कहता हूँ कि मैं अब यंग नहीं हूँ, मेरी 40 साल से ऊपर उम्र हो चुकी है, मगर आपकी ये जो मुश्किलात प्रॉब्लम है आप जो बता रहे हैं हम भी इन्हीं में बड़े हुए हैं, और हमें अब इन काफी चीजों की समझ भी है कि इनको डील कैसे करना है, माशाल्लाह से कॉन्टेक्ट भी है और हमारे इतने अच्छे अच्छे लोग इतनी अच्छी अच्छी पोस्ट पे बैठे हुए हैं कि हमें एक दूसरे की मदद करनी चाहिए, और और कामयाब होना चाहिए। जाहिर पैसे कमाएं, अपने लिए भी कमाएं, मगर हम जो अपने बंदों के लिए भी साथ कर सकते हैं उससे ज्यादा मजा और किसी चीज का नहीं है। मसाजिद में आप जाते हैं, अपनी नमाज पढ़ते हैं, उसका स्वाब आपको है, मगर जो काम आप अपनों के लिए करते हैं उसका और बहुत अजर है। तो मैं हमेशा कहता हूँ कि मसाजिद का काम सिर्फ नमाज पढ़ाना नहीं है, हमें सोसाइटी में रहना किस तरह है और हम कैसे डील कर सकते हैं जो इश्यूज आ रहे हैं, इनको सिखाना बड़ा जरूरी है हमारी तंजीमों के लिए। तो इंशाल्लाह जिस तरह आपको भी बताया, आपके सुनने वालों को भी बताया कि मेरे लाइक कोई खिदमत, कोई अगर आप चाहते हैं यंगस्टर्स को इकट्ठा कर लें, और ये मत सोचें कि मैं पॉलिटिशियन है तो उस्ताद बुलाएं, तो इंशाल्लाह आके उनके साथ मैं कनेक्ट करूंगा और उनकी जो जो भी होंगी उसको सुनेंगे, आपस में सॉल्व करने की कोशिश करेंगे, उन्हें गाइड करने की कोशिश करेंगे कि कैसे चलना है, क्योंकि आजकल बहुत ही मुश्किल हो गया क्योंकि सोशल मीडिया पे वो जितना हेट देखते हैं वो इतना तो हम भी अपने टाइम पे नहीं देखते थे, तो हमारे बच्चों को हमारी बहुत जरूरत है।
1: तो क्या कोई कानून, तो हम जमहूरियत का नाम लेकर बोलने लिखने की आज़ादी लेकर बहुत कुछ कर जाते हैं, तो जिस तरह कोई सियासी जमातें तो तब्दीली लाती हैं और जो सियासी जमातें नफरत फैलाती हैं, तो ये कैसा कानून है?
0: जी जी, और उनके खिलाफ मतलब खड़ा होना पड़ेगा और यही तो बार बार बताना पड़ेगा कि नफरत फैलाने वाले जो उनसे हैं इनसे ही बचना चाहिए, क्योंकि ये बस अपनी पावर के लिए फैला रहे हैं। और इसमें बड़े अच्छे अच्छे एग्जाम्पल उठा उठा के देखें, अब ये फनी लवैम उनका दोबारा उठा लेंगे, मतलब कहते हैं बाद में कुछ और कहते हैं, इन्हें भी पता है नफरत फैलाना बड़ा गलत काम है मगर बस उसी पे ही हाइप मिलता है। नफरत पे बात हो रही, मेरी बेटी आई गाल पर कहती है बाबा अभी इसके अलावा प्रोजेक्ट एंड बयान स्क्री, मैं कहा पुत्र आप ना अपना एम रख के, अपने जो इमने ना रख के देखना कि हिटलर पावर में कैसे आया था। वो उसके साथ आजकल मेरी बड़ी मजे की डिस्कशन होती है, कहती बाबा वो तो मतलब दीवाने थे लोग उसकी, और उसकी स्पीचेस और वो जो बातें, मैं कहा उसकी स्टेट्स मतलब उसके जो कोर्ट्स है ना वो लेके आप देखना कि ऐसे हेट करते करते, और मतलब कि जी मैं अपने मुल्क के लिए बेहतर करूंगा, मैंने कहा ये एक मतलब हेट स्पीच और जो उनसी होती है, ये इस तरह के लीडरान बहुत आ गए दुनिया में और इनसे हमें बचना चाहिए, और इनका मतलब बढ़ चढ़ के हमें जो उनसे नहीं मुकाबला करना है।
1: क्योंकि तो बच्चों को इस उम्र में हीरो अच्छे लगते हैं, विलन अच्छे लगते हैं। जी
0: जी बिल्कुल, वो उनकी समझ आसानी में आती है ना, आप देखे ना हमारी वो हमदी ये कि आप अपनी बॉलीवुड लॉलीवुड फिल्में देख के बड़े हुए हैं, वही बंदा कहता था विलन पूरी फिल्म में यार अच्छी भली जिंदगी गुजार गया, हीरो मतलब पूरा एंड में बस वो सारी जिंदगी मुश्किलों में काट काट के हीरो जो उनसा होता है ना एंड में जीतना होता है, 2 घंटे की फिल्म विलन ने तो मौज ही किए तो दिखाना पड़ता है कि जाहिर है कि जिंदगी अच्छे अखलाक, जी हमारा दीन भी अखलाक सिखाता है, अच्छे अखलाक के साथ अपना दीन और दुनिया दोनों इसी से सबर नहीं है, क्योंकि दुनिया में तो ठीक है 2 घंटे आप अच्छे रह लेंगे, एंड अच्छा नहीं होगा ना फिर, तो अखलाक में इंशाल्लाह।
1: तो पॉलिटिक्स जीशान, आपका बहुत शुक्रिया, आपने कीमती टाइम हमें दिया और मुझे पता है आपने जाना होता है, मीटिंग्स होती है, ये छुट्टी का दिन होता है, तो काम करने वाले के लिए तो एक एक मिनट जो है उसका कीमती होता है, तो
0: बिल्कुल ऐसे ही है जी। मैं आजकल वही आपको बोला ना, अभी बस मैं पढ़ाने जा रहा हूँ, अब ये आज संडे आधा निकल जाएगा पढ़ाते पढ़ाते का, जरा बस देखना है कि बच्चों की तैयारी कैसी है सुबह के लिए, जो मेरे अपने ट्यूशन वाले बच्चे हैं, तो आज इसमें निकल जाएगा। वही बोला पॉलिटिक्स, इंशाल्लाह ये एग्जाम्स हो गए तो इसके बाद मैं एक दफा फिर बढ़ चढ़ के हिस्सा लूंगा दोबारा ऑनलाइन भी और सारा। तो आपको जी दोबारा जर्नलिस्ट डे मुबारक हो, राजा साहब आज का प्रोग्राम तो फिर आपके नाम।
1: थैंक यू जी, बहुत शुक्रिया।
0: ठीक है, बहुत शुक्रिया आपका जी।
1: सामाई नाजरीन, ये थे जीशान जो के बात कर रहे थे, सामाई ना गपशप की शक्ल में हम बात करते हैं ताकि आसानी से समझ आ जाए, कहने वाला खुलकर बात आप कर लें, तो जब आप बहुत सारी पुचीदा किस्म की बातें सवाल करना शुरू करते हैं तो फिर जवाब सोच समझ के देना पड़ता है, तो इसलिए जब आप गपशप की शक्ल में बात करते हैं तो सारी बातें जो है वो आसानी से वो करते हैं, फिर समझाने में भी उनको जो है कोई दिक्कत महसूस नहीं होती, सवाल करने में भी फिर दिक्कत महसूस नहीं होती। तो समय नाजरीन हमारे साथ साथ रहिए, अगर किसी ने कोई बात करनी है, अपना नुकता नजर पेश करना है, लेकिन हमारा किसी के साथ मुत्तफिक होना जरूरी नहीं है।
2: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए, सो रेडियो आपकी आवाज सुनते रहिए। تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.
1: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں. سامعین، بہت ساری چیزیں ہوتی ہیں، بہت ساری خبریں ہوتی ہیں جو آپ کے ساتھ شیئر کرنی ہوتی ہے. جو بھی نئی خبر آتی ہے تو ہم کوشش کرتے ہیں کہ اپنے سامعین ناظرین تک اس خبر کو پہنچایا جائے اور خبر لی جائے. جو خبر دیتے ہیں ظاہر ہے ان کے پاس خبر ہوتی ہے، بہت سارا ٹائم ان کا بھی لگتا ہے، تو ہر آدمی بندہ بڑا مصروف ہوتا ہے. تو ہمارے تجزیہ نگار عدنان امین علی اس وقت ہمارے ساتھ موجود ہے. عدنان، آپ کو ایک بار پھر خوش آمدید کہتے ہیں.
3: وعلیکم السلام حضرت صاحب، بسم اللہ الرحمن الرحیم، کیسے ہیں؟
1: اللہ کا شکر ہے عدنان. موسم تو آج بہت اچھا ہے، لیکن آج خبروں کے لحاظ سے کیا آپ لے کر آئے ہیں آپ؟
3: حضرت صاحب، خبریں تو بہت زیادہ ہیں اور بہت، جیسے پتہ ہے موسم بھی آج اچھا موسم ہے، عمر کی طرف جا رہا ہے. اور میں اپنے ویورز کو ایک چیز بتانا چاہتا ہوں کہ یہاں پہ ایک خبر ہے جس کا اتنی ہائی لائٹ نہیں ہے، مگر اس کا کیا کہتے ہیں، ایک آؤٹ پیک بہت کافی قسم کا آ سکتا ہے. ہم یہاں ایمسٹرڈم کا مون میں رہتے ہیں، وہ 2019 کا کیس ہے. وہ یہ کیس تھا کہ دو پھکچکیں آئی تھی فیمیل جاب کے لیے اسکول پہ، اور ان نے کیا کہتے ہیں ہاتھ دینے سے کہا تھا کہ ہم نے ہاتھ نہیں دینا، ہمارے کل چلی مسلمان تھے ڈیفینیٹلی، اور ان کو پکچی کہتا تھے اور ان کو اس وجہ سے جاب سے باہر نکال دیا گیا تھا. وہ پھر لیز ٹیلنگ نے ان کے اندر کیس چلا تھا اور وہاں پہ ان کو کیا کہتے ہیں مل گئی تھی کہ وہ صحیح تھی اور اسکول والے غلط تھے. فنی بات ہے، اس وقت میں خود اسکول کا پرسٹیوشن کا ممبر تھا، مجھے پتہ ہے. اور یہ ہوا تھا کہ پھر ان نے جو ایبسلوٹ کمون ہے ان نے اس کیس کی ڈیسیشن کو نہیں تھا مانا، تو وہ پھر کیس جو سٹالینس ہاتھ میں گیا تھا، وہاں 2-1 سے سٹالینس ہاتھ نے ایبسلوٹ کمون کو کہا تھا وہ صحیح ہے. اب وہ کیس منڈے والے دن سپریم کورٹ میں پیش ہوا ہے اور کمنگ ڈیز میں اس کا کیا کہتے ہیں ایک رزلٹ آئے گا، اور وہ رزلٹ ایک بڑا ہی کیا کہتے ہیں ایکسپیکٹڈ ہے کہ کلچر وائز دیکھا جائے تو آپ کسی کو مجبور نہیں کر سکتے ہاتھ دینے سے. اب دیکھتے ہیں کہ جج سپریم کورٹ کے اس کیس میں کیا فیصلہ دیتے ہیں. فیصلہ آنے والا ہے اور وہ کیا کہتے ہیں کافی چیزوں کو بتائے گا کہ یہ ملک کی بھی ڈائریکشن کیسے جا رہی ہے اور کلچر اور ریلیجن کو کیا کہتے ہیں بندہ مکس نہیں کرتا کہ مکس کرتا ہے. لیٹس سی کہ سپریم کورٹ کا فیصلہ جو ہے نا بڑا امپورٹنٹ فیصلہ ہوگا اس کیس میں.
1: زبردست. تو یہاں تو آپ کو پتا ہے عدنان، سب چیز جو ہے قانون اور سسٹم کے تحت چلتی ہے، یہاں تو قانون کی حکمرانی ہوتی ہے.
3: راجہ صاحب، میں وہی کہوں گا، میں راجہ صاحب یہ بھی تو کہوں گا نا کہ یہاں لا کے حساب سے چلتا ہے، مگر میں یہ بھی کہوں گا کہ اس چیز کے اندر ایک اور چیز دیکھی جائے گی کہ انڈیپینڈنٹ رائٹس کیا ہے، کیونکہ یہاں پہ تو ہر چیز کا فریڈم ہے. جب ہر چیز کا فریڈم ہے تو پھر آپ کسی کو مجبور تو نہیں نہ کر سکتے کہ وہ شیکر ہینڈ کرے. تو اس لیے اس کیس کے رزلٹ اور اس کیس کا فیصلہ جو آئے گا نا بڑا امپورٹنٹ ہوگا کہ کیسے سپریم کورٹ کس طرف جاتی ہے. کیونکہ جو میرے لیے جو سرپرائزنگ ہے وہ یہ ہے کہ ہائی کورٹ نے ٹھیک ہے ان کی ڈیسیشن ہے، مگر میرا جو انالائز ہے، میں نے جو بہت زیادہ چیزیں دیکھی ہے، وہ میں نے یہ ہمیشہ دیکھا ہے کہ جو ایک فیصلہ ہوتا ہے نا، لیس وہ پیو آدمی کا بھی ہو، وہ زیادہ تر سلینس کے ہاتھ پہ جاتا ہے، دوسرا آ جاتا ہے. سپریم کورٹ پہ جاؤ تو وہی فیصلہ زیادہ تر، میں نے 60% میں یہی دیکھا ہے، جو پہلا فیصلہ ہوتا ہے وہ اس پہ جاتے ہیں. لیس سی کہ یہاں پہ اس فیصلے کا کیا ہوتا ہے، کیونکہ میں کل میری ملاقات کچھ نئے پولیٹیکل سے بھی ہوئی تھی کل، تو میں نے ان سے پوچھا تھا، تو وہ کہتے تھے کہ آپ لوگ، میں نے کہا مجھے تو معلوم تھا، پر مسئلہ میرا یہ تھا کہ میں اس وقت انہیں پیلتا کہ میں نے اس وقت بھی کہا تھا کہ آپ کسی کو مجبور نہیں کر سکتے، مگر ٹھیک ہے اس وقت کا جو پرنسپل ہے اور جو کیا کہتے ہیں جو لیڈر تھے اسکول کے، ان نے اس فیصلے میں کیا کہتے ہیں उनका क्या कहते हैं साथ दिया था, और मैं भी आज ही कहूंगा कि ये किसी की आजादी में तो नहीं जाना चाहिए, मगर आप देखते हैं कि सुप्रीम कोर्ट ने क्या क्या फैसला इस पर देती है और क्या आगे का क्या सिस्टम बनेगा,
1: अदनान
3: क्योंकि
1: यहाँ तो केस जब चल जाता है तो फिर उसका फैसला होकर रहता है, फिर ये सालों नहीं गुजरते जो है ना, जब केस अदालत में चला गया, केस शुरू हो गया, तो उसका फैसला जब तक नहीं होता खत्म नहीं करते।
3: भाई राजा साहब ये केस 2019 का चला हुआ है और देखिए 7 साल बाद वो सुप्रीम कोर्ट में आया है, और वो इसलिए आया क्योंकि ये केस बड़ा मुश्किल है, ये कोई आसान नहीं है फैसला देना, क्योंकि आप देखें कि हाई कोर्ट के अंदर स्प्लिट डिसीशन है, 2-1 की डिसीशन है, तो आप देखते हैं कि सुप्रीम कोर्ट क्या फैसला देती है अगले दिनों
1: चलें,
3: में।
1: ये तो
3: मेरे हाथ
1: फैसला आ
3: से
1: जाएगा चूंकि अब चल पड़ा है, तो अदनान ने अभी क्या फैसला हुआ हुकूमत का, कोई नई खबर आई?
3: राज्य साहब हुकूमत की उनकी कोई डिटेल्स बाहर तो नहीं अभी आ रही, बस ये है कि ये रिकॉर्ड टूट जाएगा जो 42 दिन का था 2022 का, वो बस टूट जाएगा, और अभी तक तो नहीं कोई कोई सिर पर बना डेनमार्क की गवर्नमेंट का, निगोशिएशन चल रही है और होपफुली कमिंग डेज में क्या कहते हैं हुकूमत
1: तो मतलब है कि
3: बन
1: हिस्सा
3: रही
1: मिलने जा रहा है सियासतदानों को, जितना जुस्सा इतना हिस्सा तो ले लेंगे ये।
3: है। रिपीट करें 1 मिनट क्या?
1: मैंने कहा सियासत में होता है जितना जुस्सा इतना हिस्सा, जितनी पार्टी की मेंबरशिप होगी जो इताअत करेंगी पार्टी, डेफिनेट कुछ ना कुछ तो गैन करेगी, कमेटियां लेंगी, वजारत लेंगी, कुछ ना कुछ तो लेंगी।
3: हाँ वो राजा साहब वो देखिए वो तो जब हुकूमत की पूरा देखेंगे कौन ले और सारी चीजें बनेंगी, तो वो क्या कहते हैं एक एक अपना बनाएंगे, क्योंकि आप एक और एक एक एक ब्रेकिंग न्यूज जो चल रही है 3-4 दिनों से जो जो हमारे प्रोग्राम के बाद ही शायद हो गई थी, वो ये है कि डेनमार्क के अंदर हिस्ट्री के अंदर एक बड़ी अजीब चीज हो गई है, जैसे आपको मालूम होगा काफी लोगों को पता भी होगा कि पार्लियामेंट में एक नई पार्टी आई थी जिसका नाम था पॉन्स 25, उसका खाली चेयरमैन बाकी रह गया, बाकी उसके जितने साथ 3 साथी आए थे एक तो उसने बाहर एक्सक्लूड कर दिया था ना, अब उसका आखिरी साथी भी छोड़ गया, मतलब है कि डेनमार्क की हिस्ट्री में पहली दफा हुआ है कि गवर्नमेंट बनी ही नहीं है तो एक पार्टी का खाली चेयरमैन रह गया,
1: मतलब
3: ये
1: पहले
3: कभी
1: शो
3: नहीं
1: में ही
3: हुआ,
1: फिल्म फेल होगी, पहले हफ्ते में ही।
3: पहले 40 दिनों में फिल्म फेल हो गई, क्योंकि जिस बात पे वो मिलना कहते हैं ना जिस स्लोगन से वो अंदर आया था और वो जो लेके आया था वो ही क्या कहते हैं उसका ही क्या कहते हैं एक किस्म का पटाखा बज गया है, और मगर मगर उसका फायदा भी देखा जाए तो मैं भी उसको ये कहूंगा कि उसका फायदा जो है ना फायदा किसी को नहीं है, क्योंकि जो उसके मैंडेट है ना वो एक किस्म के मौत में था स्मिथ को जा रहे हैं, तो देखा जाए तो वो उस तरफ ही जा रहे हैं, और मॉडर्न मेन स्मिथ जो है उसके बारे में भी क्या कहते हैं उसकी जो स्टाइल है ना और जो जो जो जो वो करता है वो ऐसा है कि वो मैनुपलेशन में बहुत तेज है, क्योंकि उसकी बंदा बात देखे ना और चीजें देखे तो बंदा हैरान होता है कि वो बंदा क्या कर रहा है, तो आप देखते हैं कि उसकी पोजीशन क्या बनती है, क्योंकि मैंने ये पहली दफा हुआ है कि डेनमार्क की हिस्ट्री में भी देखा जाए तो जहां तक मुझे पता है कि डेनमार्क की जो पॉलिटिक्स फेस्टिवियम होती है ना उसके अंदर नॉर्मल एक पार्टी का चेयरमैन नहीं बनता बैठता, ये इस बार खुद बैठ गया है और ये क्या कहते हैं छजियन फॉरमैन है, क्योंकि पहला तो बेंच तक का बैठा हुआ है ना फॉरमैन फॉर पॉलिटिक्स, फिर हमारी पार्टी का आता है कि फर्स्ट नेस फॉरमैन और फिर SF का आता है, फिर ये आता है क्योंकि वो मैंडेट के हिसाब से आता है और मैंडेट के हिसाब से तो विंस्टा का नीचे आना था, मगर जैसे जैसे वो इस वक्त चेयरमैन है पार्लियामेंट का अक्टूबर तक वो रहेगा जब तक नई पार्लियामेंट का क्या कहते हैं सेशन नहीं लगेगा, तो उतनी देर तक वो बैठेगा और उसके बाद उसने कह दिया कि मैंने नहीं बांटता, और व्यूअर्स के लिए मैं एक और चीज व्यूअर्स को बता दूं कि जो कमूने हैं और जो हक्यूकुन है उनके लिए भी बहुत प्रॉब्लम्स बन रही हैं कि ये गवर्नमेंट नहीं बन रही, क्योंकि उनकी जो بجٹ کی نیگوشیشن شروع ہونی ہوتی ہے فینس منسٹر میں, وہ رکی ہوئی ہے, کیونکہ جتنی دیر تک گورنمنٹ نہیں بنے گی اتنی دیر تک ان کی بجٹ کی پیشیوں کی نہیں ہوگی, اور ان کو نہیں معلوم ہوگا کہ ہمارے بجٹ کس طرح کے بننے ہیں نیکسٹ ایئر. تو دیٹس مین کہ کافی چیزیں کیا کہتے ہیں رکی ہوئی ہیں, اور جتنی ڈیلیڈ گورنمنٹ بنے گی اتنا ہی زیادہ کیا کہتے ہیں مسائل جو ہیں لوگوں کو ہوں گے. تو اس لیے کمون بھی بڑی اسپینٹ ہے کہ یہ گورنمنٹ کام بڑھتی ہے. میرا گیس یہ ہے کہ ہو سکتا ہے کہ نیکسٹ 14 ڈے کے اندر اندر گورنمنٹ تیار ہو جائے.
1: عدنان پہلے بڑے قداور شخصیت آت ہوتی تھیں کہ باہر پارٹی میں ورکر کی بڑے جو ہیں وہ نام والے ہوتے تھے, جو خاص کر یوتھ ہوتی تھی اس کا بھی بڑا نام ہوتا تھا. تو اب اس طرح کے قداور جو سیاستدان ہیں وہ بہت ہی کم رہ گئے ہیں, جو رہ گئے ہیں ان کی مرحلہ چلتی بھی نہیں ہے.
3: اے بھائی دیکھیں ہر چیز چینج ہوتی ہے ٹائم کے ساتھ, اور یوتھ ہے اور کافی یوتھ آگے آ بھی سکتا ہے اور آنا بھی چاہتا ہے, مگر مسئلہ یہ ہے کہ جب آپ دیکھیں کہ سیاست میں آنا بھی تو بڑا پوائنٹ چینج ہو گیا ہوا ہے. اب دیکھیں آپ 80s 70s میں آئے تھے, آپ کو سب کو معلوم ہوگا کہ یہاں پہ پرائم منسٹر فارن منسٹر کھلے پھیرتے تھے, کھلے سڑکوں پہ ہوتے تھے, جا کے کھلا کرتے تھے. انفارچونیٹلی ایک سال پہلے کی بات ہے کہ ہماری پرائم منسٹر آف ڈینمارک اس کو ایک سیکرٹ ایڈریس پہ رکھا ہوا, کسی کو نہیں معلوم کہ اس کا ایڈریس کہاں پہ ہے. کہ آپ دیکھیں کہ دنیا کیسے چینج ہوگی ہوئی ہے, اور آبویسلی دنیا کی کیا کہتے ہیں ریپوٹیشنز بھی بڑا ہوتا ہے. جیسے میں نے آپ کو پچھلے پروگرام میں کہا تھا کہ جیسے میں کھڑا ہوا ہوں 2025 میں, اور لوگ فواہیں اتنی زیادہ پھلا رہتے ہیں میرے بارے میں, جیسے فواہیں پھیلی ہوئی ہیں. ابھی تک میں جنوری سے لے کے مئی کا مانتا ہے 8 دفعہ میں مطلب اپنا گھر شفٹ کر چکا ہوں. آپ کو لاجیکل سوچنا چاہیے کہ کون انسان ہے جو 8 دفعہ گھر شفٹ کر سکتا ہے. جیسے میں تو خود ہنستا ہوں کہ لوگ کس طرح کی باتیں کرتے ہیں. تو سو جب آپ یوتھ کو ایکسپلین کرتے ہیں نا کہ آپ حصہ لیں, آپ یہ لیں, آپ وہ لیں, تو وہ بہت سوچتے ہیں. اور دوسرا یہ کہ جو ہمارے جو فورنس ہیں نا وہ بڑا کہتے ہیں کہ ہم جب اپنا کچھ کرنا چاہتے ہیں نا تو جو ہمارے بزرگ ہیں نا وہ کہتے ہیں نہیں اس طرف. تو میں لوگوں کو یہی کہتا ہوں کہ دیکھیں اب آپ کو یہ سوچنا چاہیے کہ 5th جنریشن کے تک پہنچ گئے ہیں ہم لوگ, اور جب ہم 5th جنریشن تک پہنچ گئے نا تو جو 5th جنریشن ہے نا اس کو نے اس سوسائٹی کے ساتھ چلنا ہے, اور جب اس نے سوسائٹی کے ساتھ چلنا ہے نا تو پھر اس نے اس سوسائٹی کے ساتھ ہی ووٹ کیا کہنا کہ دینا ہے. اور رضا صاحب یہی چلتا ہے. آج شام کو مجھے میں میرا تھا فروری تک زیادہ نہیں تھا کہ میں شاید اسکول بورڈ جو ہوتے ہیں یہ چیزیں ہوتی ہیں شاید اس سے اب اپنا کیا کہتے ہیں ذمہ داری سے شاید تھوڑا پیچھے ہٹ جاؤں, کیونکہ میں نے سمجھا تھا کہ میں نے شاید اپنا کیا کہتے ہیں ایک قسم کا رول کر دیا جو ہے. مگر مجھے پھر کچھ لوگوں نے کہا کہتے ہیں نہیں اسپیشل کٹس ہیں یہ ہیں اس کا تھوڑا بہت ابھی ہے کہ اب کام تو تم تھوڑا ٹائم اور دے دو. تو پھر میں نے فیصلہ خود کیا, میں نے کہا ٹھیک ہے میں کوشش کرتا ہوں, ونس اگین کھڑا ہوتا ہوں, کامیاب ہو گیا جتنا کام میرے سے ہوگا میں کر لوں گا, اور جب میں دیکھوں گا کہ میں نہیں کر سکتا تو پھر میں معذرت کر لوں گا. کیونکہ میں نے کہا کہ پچھلی بار یہ تھا کہ میں نے بہت ساری رسپانسبلٹیز ایسے لے لی ہوئی تھی جس طرح سے میرا دوسرا کمپیٹ پیسہ پڑا تھا, اور پروبیبلی میں نیکسٹ ٹائم وہ نہیں کروں گا. میں نے کہا تھوڑے عرصے پہلے میں معذرت کر لوں گا اور پھر میں جو ہے فوکس اپنا پورا سیاست کی طرف کروں گا. اور اسی طرح سے آپ نے موٹیویٹ کرنا ہے یانگسٹر کو, ان کو کیا کہتے ہیں موٹیویٹ کر کے آگے لے کے آنا ہے.
1: تو یہ تو آپ تو سیاستدانوں سے زیادہ بڑا کام کر رہے ہیں پبلک کے لیے, لوکل چونکہ آپ کام کرتے ہیں, لیکن اس کے علاوہ آپ دیکھیں کہ شہر میں پارکنگ کے مسائل, نئی نئی گاڑیاں آ رہی ہیں, روز نئی الیکٹرک گاڑی نکل آتی ہے, پہلے 5-5 سال بعد ماڈل تبدیل ہوتے تھے, کئی گاڑیوں کے 10 سال بعد تبدیل ہوتے تھے, اب لگتا ہے کہ ہر روز یہ ماڈل تبدیل ہو رہے ہیں, نئی نئی گاڑیاں آ رہی ہیں اور خریدنے والے بھی اچھی خاصی تعداد میں آ گئے, لیکن پارکنگ کا کوئی سسٹم نہیں ہے. جو کہتے ہیں کہ ٹیکسز وغیرہ جو ہیں وہ گاڑیوں کے آپ اس کا خود اندازہ لگا لیں, پارکنگ ملتی نہیں شہر میں, ملتی نہیں, انشورنس مہنگی ہو گیا, ورکشاپ مہنگی ہو گیا, دانتوں کا علاج مہنگا ہو گیا, آپ ایک دانت جو نکلواتے ہیں تو اس کا 2400 لگ جاتا ہے, اگر کمون کسی کی مدد کرتی ہے وہ بھی تو اسٹیٹ پر بوجھ پڑتا ہے. تو یہ ایک بہت بڑا جو پارکنگ والا سسٹم, اسی طرح یہ دانتوں والا سسٹم, آنکھوں والے ڈاکٹر کا سسٹم, اینکوں کا سسٹم, یہ ایک ساری جو ایک یہ جو سرمایہ دارانہ گیم ہے اس کے پیچھے کون ہے؟
3: راجہ صاحب اس پہ دو چیزیں ہیں, یہ ایک یہی تو بگیسٹ ڈیلیما ہے نا کہ گورنمنٹ نہیں بن رہی, کیونکہ دیکھیں آپ ٹیکنیکلی سارے ایکسپینشن اور ساری کمونلی جو ہوتی ہے نا اس کو لے کے چلنا ہوتا ہے. آپ کو خود معلوم ہے کہ نیکسٹ کپل آف ایئرس میں جنریشنز گیپ چینج آ رہے ہیں, اور جب جنریشن گیپ آ رہے ہیں تو یہ بھی تو دیکھ دیں نا کہ ایکسپینشن کو دیکھ کے اور کیا کہتے ہیں پیسے کتنے دے آئیں گے. تو اب سر یہ ساری چیزیں دیکھی جا رہی ہیں اور ماڈلس دیکھے جا رہے ہیں کہ ایک چیز فری ہے, دوسری چیز اتنی مہنگی ہے, تیسری کیسے ہے, تو یہ تو ساری آبویسلی چیزیں دیکھی جائیں گی. گاڑیوں کا دیکھا جائے تو گاڑیوں کا یہ تھا کہ یہ گاڑیوں کا یہ تھا کہ جب یہ کیا کہتے ہیں لیت پہنے ہوگی, پوسا ہوں گی, ٹرینیں ہوں گی, اس سے کمی ہوگی, مگر ابھی تک تو لگ نہیں رہا کہ کمی ہوگی, مگر ابھی تو یہ چیزیں شروع ہوئی ہیں. ہو سکتا کہ ایک دو سال بعد جب یہ اپنا اینالائز کریں, کیونکہ ابھی تو انہوں نے اپنا سارا اینالائز پارکنگ کا اور یہ سارا بنایا تھا کہ لیٹ پہنے چلے گی تو تھوڑی بہت کیا کہتے ہیں کم لوگ گاڑیاں لے کے جائیں گے, زیادہ آسانی ہوگی, زیادہ چیزیں ہوں گی, اور ہم دیکھ رہے ہیں کہ تھوڑی بہت چینجز آ رہی ہیں ان چیزوں میں, کیونکہ جہاں پہ گاڑیاں کھلارنی ہوتی ہیں, جہاں پہ پارکنگ ایشوز بانے ہیں, وہاں پہ ٹیکنیکلی پارکنگ کے ایشو اس لیے بانے ہیں کیونکہ لوگ لیٹ پہنے استعمال کرنے لگ پڑے ہیں, مگر ایون پھر لیٹ پہنے استعمال کرنے لگ پڑے ہیں مگر پھر وہاں پہ تو گاڑی کے کوئی سولوشن لے کے آئے نا. ہمارے اب سب میں ایک دو چیزیں ہیں, گلوسٹو میں میں نے ایک دو چیزیں دیکھی ہیں جہاں پہ یہ لیٹ پہنے کے چلنے کا سسٹم بنا, اور یہ آبویسلی ایک چیز ہے جس پہ ہم ڈیفینیٹلی سیاسی پارٹی اور جو سیاسی کیا کہتے ہیں لوگ ہیں وہ اس چیز کو دیکھیں گے اور کیا کہتے ہیں غور کریں گے اور ان چیزوں پہ کیا کہتے ہیں کام بھی کریں گے اور سلوشن لے کے آئیں گے, اور یہ نہیں کہیں گے کہ گاڑیاں کم کر دو, کیونکہ گاڑیاں کم کرنے سے پھر دوسرے سلوشن لے کے آنے پڑتے ہیں. تاکہ اس میں اور ایک راجہ صاحب اس میں ایک اور بہت بڑی بات ہے, مسئلہ یہ ہے کہ جب آپ گاڑی لے کے گاڑی کو آپ تبدیل کرنا چاہیں گے نا تو پھر آپ نے یہی بھی دیکھنا ہے کہ جو آپ آف لیز ٹرانسپورٹ ہے اس کو بھی آپ کو تھوڑا سستا کرنا پڑے گا, کیونکہ آپ ٹیکنیکلی دیکھیں نا تو گاڑی آپ کو سستی پڑتی ہے آف لیز ٹرانسپورٹ سے, تو آپ نے گاڑیاں کم کرنی ہیں تو پھر آپ نے آف لیز ٹرانسپورٹ کیوں بند کر مہنگی کر رہے ہو. تو یہ چیزیں جو ہوتی ہیں نا یہ تھوڑی بہت کراسنگ بندہ کہہ سکتا ہو گیا ہوا ہے, ان کمپلیٹلی چیزوں کو آپ کو غور کرنا پڑے گا. دوسرا یہ بھی ہوتا ہے کہ جیسے مجھے بڑے لوگوں نے ایک سوال کیا ہے, میں جب جاتا ہوں مجھے بڑے لوگوں نے سوال کیا, کہتے ہیں آپ بار بار سسٹم کیوں بدلتے ہیں کہ جس سے جو آف لیز سسٹم ہوتے ہیں اس میں آپ بار بار چیزیں چینج کر دیتے ہیں جو بزرگوں کے لیے اور بڑے لوگوں کے لیے مشکل ہو جاتا ہے. اب میں آپ کو بات سمپلی بات بتاؤں, یہ جو بزرگ ہیں ان کے لیے ان نے ٹرین پہ جانا ہو, بس پہ جانا ہونا, یہ جو نیا سسٹم لا رہے تھے نا ان کے لیے اتنا مشکل تھا نا کہ اس کے لیے ان نے پھر سوچ کے تھوڑا بائی سیکنڈ یہ جو چیزیں ہیں تھوڑی آگے کی ہے, کیونکہ ان کو پتہ ہی تھا چل رہا کہ بزرگوں کو بور سمجھ نہیں آنی, تو کبھی کبھی یہ ایسا کام کر دیتے ہیں کہ مجھے خود نہیں سمجھ آتی کہ جو بنا رہے ہوتے ہیں وہ یہ نہیں سوچتے کہ اس میں کیا کہتے ہیں فوتیل کتنے ہیں یا اولمپا کتنے ہیں. مجھے تو لگتا ہے وہ خالی فوتیل دیکھتے ہیں اور اولمپا نہیں دیکھتے, تو پھر تھوڑا زیادہ نقصان ہو جاتا ہے.
1: بھر آپ کی بات بالکل درست ہے, ہر کام بچت بچت بچت بچت, اس سے جو ہے معاملات خراب بھی ہوتے جاتے ہیں. اس کے بعد آپ دیکھیں کہ زیادہ تر اب غیر ملکی جو ہے وہ ڈینٹسٹ ڈاکٹر بننا چاہ رہے ہیں, جس طرح ایک جیسے لائن لگ جاتی ہے نا تو ڈینٹسٹ ڈاکٹر بننا چاہ رہے ہیں کہ شاید اس میں کوئی اس طرح کا سسٹم کچھ زیادہ ہے, سہولیات زیادہ ہیں, پیسے زیادہ ہیں, یا کمیون سے جو ہے وہ جو پینشنسٹ ہیں یا جن کو ریبیٹس وغیرہ ملتی ہیں ان کو تو ڈاکٹر کو تو پوری تنخواہ ملتی ہے, پیشنٹ کو اگر فائدہ ہوتا ہے تو اچھی بات ہے, لیکن ادران جب تک کمیونوں میں لوگ جائیں گے نہیں, سٹی کونسلر بنیں گے نہیں, تو یہ تبدیلی نہیں آئے گی. زیادہ سے زیادہ لوگوں کو چاہیے کہ وہ پارٹیوں کے ممبر بنیں, الیکشن لڑیں, کمیون میں جائیں, تو پھر حالات ٹھیک ہوں گے. جو آپ کیا کہیں گے؟
3: یہ بات تو کریکٹ ہے دادا صاحب. جتنے لوگ ہمارے کیا کہتے ہیں نا کامیاب ہوں گے اور ہم لوگ بھی اندر آئیں گے, خالی ہم نہیں, یہ میں تو کہتا ہوں یہ ڈائنش ہو اور جرا مرضی ہو, جب تک یہ لوگ اندر بڑھ کے کام نہیں نہ کریں گے اتنی دیر تک ایک قسم کی تبدیلی نہیں آتی. مجھے, میں آپ کو ایک بات بتاؤں, مجھے بڑے لوگوں نے, یہ میں نے جیسے ابھی آپ کی جس چیز کی ایگزامپل دی ہے, مجھے پرسوں چور پتا چلا تو میں نے مجھے فون کر کے کہتا, میں نے کہا دیکھ ہر چیز کا جب آپ ممبر ہوں گے آپ کو ایکسپیرینس کا پتا چلے گا, آپ کو چیزوں کا پتا چلے گا, آپ کو اندازہ ہوگا اور پھر آپ لوگ سیکھیں گے. کیونکہ میں نے کہا جب آپ لوگ سیکھیں گے, جب آپ اپنی آواز اٹھائیں گے تو کیا کہتے ہیں فائدہ ہوگا اور چیزوں کا کیا کہتے ہیں ایک نتیجہ نکلے گا. جیسے میں آپ کو ایک بات بتاؤں, میں پہلی دفعہ خوش ہوا ہوں کہ میں جب 2022 میں یہ میرے بیٹے کے اسکول میں نے الیکشن لڑا تھا نا, میں واحد غیر ملکی تھا جو لڑا تھا. انفارچونیٹلی میں دوسرے اسکول میں بھی بیٹھا ہوا تھا تو سو میں نے پراپرلی 100% ادھر ایک اپنے بیٹے کے اسکول میں نہ دیکھ سکا, کیونکہ بیٹی کے اسکول میں گھس گیا تھا. تو میں نے پھر ٹائمنگ کی وجہ سے ان کو کہا ٹھیک ہے میں یہاں پہ بھی سپلینٹ کی طرح رہتا ہوں. آج میرے ساتھ دو غیر ملکی اور کھڑے ہو رہے ہیں, کیونکہ ایک غیر ملکی نے مجھے کہا کہتے ہم نے جب دیکھا کہ تم ہو تو پھر ہمیں بھی تھوڑا کیا کہتے ہیں ملا حوصلہ کہ ہم بھی آئیں اس طرف. تو میں نے کہا میرا مقصد یہ تھا کہ آگے لائن میں جائیں, اور میں نے اسے کہا, میں نے کہا ٹھیک ہے تم آ گئے ہو, میں بڑا خوش ہوں کہ تم آؤ گے, تم کام کرو گے, کیونکہ اس سے مجھے فائدہ ہوگا کہ میں کیا کہتے ہیں جو میرا مشن تھا 2022 میں 2018 میں تھا کہ اور لوگ بھی آئیں. میں نے کہا میرا کام ہی وہ ہے, میرا کام ہے کہ لوگ اور آئیں اور ذمہ داری اٹھائیں. میں اکیلے جو ہے جو کر سکتا ہوں وہ میں اکیلے نہیں کر سکتا, جب آپ سارے میرے ساتھ آؤ گے, کام کرو گے, کیا کہتے ہیں مدد کرو گے, ایسے ہماری چیزیں کیا کہتے ہیں اٹھائی جائیں گی. جیسے میں نے آپ کو کہا ہے کہ میں نے, میرے بیٹے نے آ کے مجھے کہا کہ ہم مسجد میں جانا چاہتے ہیں, مجھے اس کی, میں نے اس کی اسکول کی ٹیچر کا کیا, اس کے بعد مجھے فون آیا کہ تم مور کلاس میں جانا ہے. میں نے پھر ان کو کہا یہ کلاس ہے, وہ کہتے جتنی مرضی کلاس ہے بھیجو, تم بس لکھتے جاؤ, ہم لیتے جائیں گے یہ ترکی مسجد والے. میں کہ وہ مجھے میں ملا دونوں کو جا کے کہتے ہیں بھائی تم کام کر رہے ہو, ہم جتنا ان کو دکھائیں گے, بچوں کو دکھائیں گے تمہارے کو, اتنے ہی ہم انٹرسٹ ہوں گے, یہ بھی انٹرسٹ ہوں گے, ہمارا کلچر باہر آئے گا. تو یہ جس طرح ڈبیٹ مسلمانوں کے بارے میں آتی ہے, ہم ایسے ہی چینج کریں گے اس کو کہ ہم اتنے برے نہیں ہیں جتنے آپ سمجھتے ہیں, ہمارے دروازے کھلے ہوئے ہیں, ہمارا سب کچھ کھلا ہوا ہے, ہمارا سب کچھ اوپن ہے. آپ لوگ یہ جو شروع ہو جاتے ہیں کہ ہم نے یہ کر دیا, ہم نے وہ کر دیا, ہم نے یہ کر دیا, جتنی دیر تک ہم,
1: لیکن عدنان ایک سب سے بڑی جو چیز سامنے آ رہی ہے کہ ہمارے غیر ملکی لوگ جو ہیں نا, وہ اب رہتے رہتے 50 سال ہو گئے, آگے ان کی نسلیں, تیسری نسل جا رہی ہے, تو جب آپ کسی نظام کو چیلنج کرتے ہیں تو اس کے لیے تو پھر بہت سارا نالج چاہیے.
3: بھائی ہمارے, ہماری جنریشن کے پاس بہت نالج ہے, یہ کوئی ڈاؤٹ نہیں, ہمارے پاس بہت سارا نالج ہے, ہم بہت ساری فائٹ کر سکتے ہیں, ہم بس اپنے آپ کو کیا کہتے ہیں چاہے نہ تو ہم بہت کچھ کر سکتے ہیں, ہم چاہے نہ تو امپاسبل سے پاسبل کر سکتے ہیں.
1: لیکن اس کے لیے کریکٹر کی بھی ضرورت ہے نا.
3: ہاں بس آپ میں ہمت ہونی چاہیے. اب میں نے, میں اپنا نہیں کہتا, میرے لیے نہیں ہے, میں آپ کو کہوں گا کہ میں نے ہر فورم پہ جتنا ہو سکے, مجھے, میں نے یہ جو ہیلسنگا میں واقع ہے اس کے بارے میں کیے, مجھے لوگوں کے آئے بھی ہیں, بہت بہت برے جواب آئے ہیں. اور ایک دن میرا بیٹا بیٹھا ہوا تھا, میرے ساتھ بیٹھا ہوا تھا, یہ میری جنریشن ہے, وہ بیٹھا ہوا تھا تو میں بات کر رہا تھا تو اس کو سمجھ آ گئی, وہ دیکھنے لگ پڑا تو اس نے جا کے میری وائف کو کہا کہ, میری وائف کہتی ہے تم پریشان نہ ہو, کہتا وہ کیوں, کہتے بابا کو کوئی اثر نہیں ہونا, تم دیکھنا وہ نیچے آئیں گے, وہ بھول گئے ہوں گے. میں بیٹھ کے کھانا کھا رہا, سب کچھ کر رہا, کہتا دوسرے نے مجھے اس کے اسکول کا ٹیچر کہا آیا, کہتی ہے تمہارا بیٹا تمہاری طرح جانا چاہتا ہے. تو میں نے کہا یہی تو فرق ہے, کیونکہ وہ اس لیے جانا چاہتا ہے کہ وہ اپنے باپ کو دیکھ رہے کہ باپ پہ تو کوئی اثر نہیں ہو رہا, وہ تو بیٹھا ہوا, وہ چپ ہے. میں نے, مجھے ان پوچھا, کہتے تمہیں خوف نہیں لگتا؟ میں نے کہا دیکھ, मुझे वो कुछ कहेगा रहा कुछ कहेगा तो मैंने एक ही काम करना है, मैंने 194 नंबर फोन करना है, मैंने उन्हें कहना ये बंदे ने ये किए, बाकी वो जाने और 114 नंबर जाने कि वो क्या है। मैंने कहा मुझे पता है कि मैंने एक 114 फोन किया, उन्हें उसी वक्त एक्शन ले रहे हैं। मैंने कहा मेरा तो कुछ नहीं जा रहा, मैंने कहा उस बेवकूफ का जा रहा है कि जिसको ये नहीं पता कि मुझे कहेगा तो ये कानून उस पर लग जाने हैं। तो मैंने कहा मैं क्यों परेशान हूँ, मैंने कहा यही तो फ्रीडम है इस मुल्क का कि हमें पता नहीं है कि हमारा फ्रीडम कहाँ तक है। मैंने कहा हमारा फ्रीडम बहुत तक है और यही हमें लेके चलना चाहिए। हमें लोग बहुत कुछ कहते हैं, बहुत कुछ करते हैं, मगर हम जब हिम्मत रखेंगे अपने बच्चों की, मेरे बच्चे हैं, मेरे बहन के बच्चे हैं, जाने वाले हैं, वो कहते हैं कि तुम्हें कोई होता ही नहीं है। मैंने कहा मैंने असर इसलिए नहीं लेता क्योंकि मैं ले लूंगा तो जो अगली जनरेशन है वो पे डर जाएगी, हम एग्जाम्पल बनेंगे तो आगे लोगों में हौसला आएगा ना।
1: बिल्कुल अदनान, आपने बजा फरमाया। अदनान आपका बहुत शुक्रिया, आपने कीमती टाइम हमारे साथ शेयर किया।
3: मेहरबानी आपकी, तरफ से मुझे अल्लाह हाफिज।
1: सामान नाज़रीन, ये थे अदनान अमीन अली जो कि अपना नुक्ता नज़र, अपना तज़िया पेश कर रहे थे, ख़बरों को एनालाइज़ कर रहे थे, सिस्टम को एनालाइज़ कर रहे थे। सामान नाज़रीन, हमारा किसी के साथ मुतफिक होना ज़रूरी नहीं, अगर आप कोई बात करना चाहते हैं तो आपके लिए दर आपकी आवाज़ का टाइम हाज़िर है।